0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है। हमारे स्टूडियो का डायरेक्ट फोन नंबर है 39 29 71 04। एक दफा से फिर सुन लें 39 29 71 04। ہم اپنے پروگرام کا باقاعدہ آغاز اللہ تعالیٰ کے پاک کلام سے کرتے ہیں۔
2: بسم اللہ الرحمن الرحیم،
3: شروع اللہ کا نام لے کر جو بڑا مہربان اور نہایت رحم والا ہے۔

0: مقصد لے کے آیا اور آج یہ امت اس مقصد سے کوسوں دور ہے اور یہ عام دوسرے لوگوں طرح سے کھانا پینا ناچ گانا کر رہی ہے. یہ جو لوگ بعض اس قسم کی حرکتیں کرتے ہیں اور بعض تو ایسی بھی حرکتیں کرتے ہیں کہ آج ہندو جو ہے انڈیا کا وہ بھی وہ شرمندہ ہے مسلمانوں کے کام کرنے پر. وہ ہندو یہ کہہ رہا ہے کہ مسلمانوں تم کر کیا رہے ہو, تو یہ وہی مسلمان ہیں جو ہے جن کی زندگی کا مقصد یہ ہے کہ آپ کے نام سے کھایا پیا جائے اور اپنی خواہشات پوری کی جائیں اور نام یہ دیا میلاد کا. یہ بھی بات بڑے واضح طریقے سے معلوم ہونے چاہیے کہ جتنے خرافات کیے جاتے ہیں جس چھتری کے نیچے کیے جاتے ہیں. چھتری کیا ہے کہ یہ لوگ اپنے آپ کو نئے امت کو تقسیم کر دیا ہے بریلوی اور دیوبندی, اور گویا کہ جو ہے جو خرافات کیے جا رہے ہیں وہ دو بریلویت کی چھتری کے نیچے کیا جاتے ہیں. لیکن بریلویت کے جو اصل علماء ہیں, جو خاص کر کے بریلویت کے جو مؤسس ہیں, ان کے جو امام ہیں امام احمد رضا خان مرحوم رحمت اللہ علیہ, ان کی کتابیں پڑھے وہ ان چیزوں سے بالکل بری ہے اور بلکہ اس میں انکار کیا ہے. آج بھی علماء موجود ہیں بریلی فرقے کے جو بڑی وضاحت کے ساتھ ان چیزوں پر ان خرافات پر اور یہ جو ہے لان تان تک کر رہے ہیں اور یہ کہہ رہے ہیں یہ اسلام میں سے نہیں ہے. اس لیے آج مسلمانوں کو جہاں یہ خوشی بناتے ہیں تو اس بات کا خاص خیال رکھنا چاہیے کہ ہماری یہ خوشی کہیں نبی کی غمی کا ذریعہ نہ بن جائے, نبی کو دکھ نہ دے کے کہ نبی جو ہے کیونکہ جو بھی آپ کام کر رہے ہیں امت کے ہر کام وہ نبی کریم صلی اللہ علیہ وسلم کو پہنچائے جاتے ہیں روزہ اطہر میں. حدیث میں آتا ہے کہ جب کوئی آدمی درود پڑھتا ہے نبی کریم صلی اللہ علیہ وسلم پر تو آپ صلی اللہ علیہ وسلم فرشتے جا کے پہنچاتے ہیں کہ آپ کے فرانے اور فرشتے جو ہیں وہ اس درود پڑھنے والے کا اس کے باپ کا نام لے کے بتا کہ فلان ابن فلان نے فلان آدمی اس فرانے کے بیٹے نے آپ پر یہ درود آپ کو بھیجا ہے, اور آپ صلی اللہ علیہ وسلم اس کے جواب میں اس کا جو ہے درود سلام کا آپ جواب دیتے ہیں اس کا. تو مسلمانوں آج ہمیں اس بات کا خاص خیال رکھنا چاہیے کہ ہمیں نبی کریم صلی اللہ علیہ وسلم کے آمد کے مقصد کو جاننا چاہیے کہ آپ کو کیا اب کیا دعوت لے کے آئے ہیں, کیا پیغام لے کر کے آئے. آج ایک بڑے آج کل چونکہ اگر سوشل میڈیا ہے اور سوشل میڈیا پر ہر چیز بڑے واضح ہو جاتی ہے تو اس میں ایک خرافات یہ بھی آتا ہے کہ جو ہندو ہیں جو غیر مسلمان ہیں تو وہ بھی جو ہے ہمارے نبی کریم صلی اللہ علیہ وسلم کی اس موقع پر کیک کاٹتے ہیں اور آپ کی جو ہے وہ تعریف کرتے ہیں, آپ کے حمد میں کلام کہتے ہیں, ہندو بھی کہتے ہیں. اور پھر بڑے ہندو جو ہے بڑے فخر سے کہتے ہیں کہ یہ جو ہے یہ محمد صلی اللہ علیہ وسلم کے مسلمانوں کے دن سب کے لیے ہیں, تو وہ کہتے ہیں ہم بھی اس میں شریک ہیں, یہ دونوں ایک جگہ اٹھے یہ کام کرتے ہیں. تو اس کے لیے لوگوں کی بات سن کے خوشی ہوتی ہے, ہاں ہندو بھی ہمارے نبی کی خوشی بناتے ہیں. اور اس لیے بعض ایسے احمق ہوتے ہیں تو وہ ابو جہل سے لے کے واقعہ رہتے ہیں, ابو جہل بھی خوشی بنائی تھی. تو گویا کہ یہ اس قسم کی خوشیاں بنانا ابو جہل کا کام ہے, یہ ہندوؤں کا کام ہے. لیکن جو ہے مسلمانوں کو یہ پتہ ہونا چاہیے کہ جو ہے یہ مسلمان کسی ایک قوم کا نام نہیں ہے, کہ قوم کا معنی یہ ہے کہ اس قوم کے اندر جو ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کو مبعوث ہوئے ہیں اور اس لیے مسلمان کہتے ہیں میری قوم کا, جیسے بنی اسرائیل میں یہ ہوتا تھا کہ بنی اسرائیل کو جو نبی آتا تھا موسیٰ علیہ السلام بنی اسرائیل کا قوم کا. اب بنی اسرائیل میں یہ ہوتا ہے یہودیوں میں آج بھی کہ جو بچہ وہاں پیدا ہو جائے جس قسم کے عمل کردار کا ہو تو بس کو یہودی سمجھا جاتا ہے. یہ تو مسلمانوں میں ایسا نہیں ہے, مسلمان کسی قوم کا نام ہے, مسلمان ایک امت کا نام ہے. اور وہ امت جو ہے وہ مسلمان تب بنتی ہے کہ وہ جب نبی آخر زمان حضرت محمد صلی اللہ علیہ وسلم پر ایمان لے کے آئیں. جب وہ ایمان لے کر کے آئیں گے اسی طریقے سے جیسے نبی کریم صلی اللہ علیہ وسلم نے بتایا ہے تو پھر جا کر کے یہ مسلمان بنیں گے اور پھر یہ نبی کے ساتھ محبت کریں گے تو وہ محبت قابل قبول ہوگی. तो अब अगर कोई गैर मुसलमान हमारे नबी की तारीफ करता है और ये कहता है कि मैं भी हूं, तो उसको पता होना चाहिए तुम्हारी इस तारीफ करने से किसी दा कोई से जो तुम्हें कोई फायदा नहीं होगा, और तुम नबी के जो है मानने वाले तारीफ करने वाले नहीं बन सकते हो, इसलिए कि नबी का मानना नबी पर ईमान लाना है, और नबी ईमान नहीं लाओगे तो सुबह शाम नबी के नाम पर हलवे बांडे खाते रहे, उसका कोई फायदा नहीं होगा। ये बात मुसलमानों को पता होना चाहिए। बहरहाल जो आयत मैंने आपके सामने तलावत की है, इसमें अल्लाह तबारक व तआला आप सल्लल्लाहु अलैहि वसल्लम के सबसे पहला मकसद ये बताते हैं कि यतलु अलैहिम आयाती, कि वो जो है तलावत करते हैं उन पर आयाती ही अल्लाह ताला की आयतें, और वो अल्लाह ताला की जो वही है, अल्लाह की जो किताब कुरान हकीम है, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सबसे पहले उस किताब की तलावत लोगों के सामने करते हैं, यानी पढ़ते हैं उसको लोगों के सामने, और पढ़ के पढ़ने का माने यह है जब पढ़ते हुए तो लोगों को बताते हैं कि इसको ऐसे तुमने पढ़ना है। तो जिब्राइल अमीन जब अल्लाह ताला की वही अल्लाह की आयतें लेकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पास लाते थे और जिब्राइल पढ़ते थे, फिर उनके पीछे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पढ़ते थे, पहले जिब्राइल पढ़ते थे, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पढ़ते थे, और फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर जब ये वही आ जाती थी तो फिर आप सहाबा को बुला करके उनको फिर पढ़ाया करते थे, ये आयतें नाजिल हुई है, ये सूरत नाजिल हुई है और इसको ऐसे पढ़ना है। ये तो सबसे पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को कुरान पढ़ना सिखाया। और यहाँ ये पता होना चाहिए कि जो है कुरान जिनको आप पढ़ना सिखा रहे थे तो वो सारे अरब थे, और अरब भी ऐसे थे कि उनके पास और कोई इलम था या नहीं था, लेकिन उनके पास अपनी जबान का इलम था और अपने जबान में बड़े फुसहा फसी और बलीग लोग थे वो, और यही उनका सरमाया था, और बड़े अशार और कसीदा कोमल होते थे। तो बावजूद इसके उनकी जो फसाहत बलागत आज भी ज़र्बुल मसल है, वो आज भी किताबें मौजूद हैं और आज तक कोई उस तरह से फसीह बलीग नहीं हो सकता है, इसके बावजूद आप उनके सामने अल्लाह के आयतें पढ़ा करते थे। तो उनके से तो इसका माना यह है कि गोया के अल्लाह की आयतें पढ़ने का पढ़ के सुनाने का माना यह है कि अल्लाह की आयतों को इस कुरान को पढ़ने का वो तरीका नहीं है जो आम अरबी जबान पढ़ी जाती है, जो अशार पढ़े जाते हैं, यानी इसका कोई खास तरीका है, खास तरीका है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बताया करते तुमने ऐसे पढ़ना है, इसको ऐसे पढ़ना है ये। और जो जो है और फिर ये कुरान में भी आप बजाव देखेंगे, लिखा कुछ जाता है, पढ़ा कुछ जाता है, ये तो गोया के पहले जो नबी का काम है अपनी उम्मत को कुरान पढ़ना सिखाना है, कुरान पढ़ना है। और इसमें याद ये भी रखिये फरमाया तुम अलैहिम आयाती, वो तलावत करते हैं, और तलावत का माना अरबी लुगत में यह होता है कि किसी के पीछे चलना, किसी की इतबा करना, और इस्तलाह में माना जाता है कुरान की आयतें पढ़ना। और ये भी आपको पता होना चाहिए कि कोई आदमी अगर कोई भी अरबी की किताब पढ़ता हो तो ये नहीं कहा जाता है खुद किताब की तलावत कर रहा है, मतलब किताब पढ़ रहा है, लेकिन ये कुरान के लिए खास मखसूस है कि इसके लिए जब कुरान पढ़ता है कहते हैं कुरान की तलावत कर रहा है, कुरान की तलावत कर रहा है, और ये अरबी का लफ्ज है। तो तलावत का माने यह है कि वो जो इत्तबा कर रहा है, किसी की इत्तबा कर रहा है कि जैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो है पढ़ाया है, और इसी तरह से वो पढ़ते हैं, अपने अक्ल से ही कुछ पढ़ते हैं। तो यहां से एक मुसलमानों ये बात समझ आ गई है कि आदमी को कुरान की तलावत करने के लिए लाजवान किसी उस्ताद से पढ़ना पड़ेगा। और ये भी आपको ये पता होना चाहिए कि कुरान की आयत की आजकल जो कुरान लोग पढ़ते हैं, खासकर के जो कुर्रा हजरात पढ़ते हैं और मुख्तलिफ करातों से पढ़ते हैं, और तो वो जो पढ़ते हैं तो कोनी कोनी कुरान की तलावत ऐसी चीज नहीं है कोई आदमी अपने अक्ल से अपने दिमाग से बना ले या कोई किसी का आवाज अच्छी है उससे बना ले, नहीं नहीं ऐसा नहीं है, बल्कि कुरान की तलावत के सारे वही तरीके हैं जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से साबित शुदा है और जो आपने पढ़ के बताया है ये। और जितने बड़े बड़े कुर्रा होते हैं या और जो नए कारी होते हैं तो जो जो जो उस कुरान की तालीम जानने वाले हैं तो उनको बाकायदा उस पर जो है उन कवायद और कानून को जांचा जाता है, अगर गलत होगा तो बड़े से बड़ा अगर कोई कारी भी हो तो उसको रद्द कर दिया जाता है। तो कुरान गोया है, कुरान की तलावत जो है وہ نبی کریم صلی اللہ علیہ وسلم نے پڑھنے کا طریقہ سکھایا ہے. تو کسی نے اگر قرآن پڑھنا ہے تو اس کو لازمن جو ہے کسی قرآن کے معلم کا شاگرد بننا پڑے گا. اگر کوئی آدمی یہ کرے گا کہ بغیر اس کے پڑھنا شروع کر دے گا مجھے عربی آتی ہے, تو پھر وہ ایسی ذلیل ہوگا. یہاں جیسے مجھے ایک واقعہ یاد ہے کہ ایک دفعہ جو ہے صلاح الدین شہید مرحوم کے یہاں ایک پروگرام تھا, اور اس میں یہاں کے کچھ پڑھے لکھے لوگ بھی تھے, ایک صاحب تھے جو اپنے آپ کو جرنلسٹ بھی کہتے تھے. تو قرآن کی آپ تلاوت کہیں شروع ہے, سورہ نون کی شروع کر دی, تو اس نے نون کی جو تلاوت جو شروع کی ہے تو پڑھنے لگے, تو کیا اس کو کہنے لگے نا والقلم. تو یہ بندہ عاجز موجود تھا تو اس نے اعتراض کیا کہ یہ ایسا نہیں ہے, آپ غلط پڑھ رہے ہیں قرآن. اور انہیں آپ نے بڑی ذلت سمجھی, اور دوسروں نے کہا کہ توہین ہو گئی ہے. تو ہم نے اس وقت یہ کہا تھا کہ تم قرآن کی توہین کرتے ہو, تمہاری عزت کیسے کی جائے گی؟ تو قرآن سیکھو پہلے. یہ نہ ہو کہ کوئی آدمی صحابی بن گیا, چار کتابیں پڑھ لی تو اس سے شروع کر دے. تو قرآن اگر صحیح پڑھنا ہے تو تم نے کسی استاد قاری کے ساتھ جا کر بیٹھ کے قرآن پڑھنا پڑے گا. تو مسلمان کی سب سے پہلی جو نبی کا آنے کا مقصد پورا کرنا, قرآن پڑھنا سیکھو قرآن. تو یہاں سے ایک بات یہ بھی چلے آئے گی کہ ایک آدمی ایک امتی کو قرآن نہیں پڑھنا آتا ہے, وہ چاہے کتنے بڑی میلاد کے پروگرام بنا لے, کتنا بڑا عشق کا دعویٰ کر لے, کتنا بڑا تسبیحاں لٹکا لے, لیکن قرآن اس کو نہیں پڑھنا آتا ہے تو وہ آدمی نبی کریم صلی اللہ علیہ وسلم کے پہلے مقصد کو نہیں پورا کر رہا ہے, تو وہ امتی کیسے ہوگا وہ؟ اس لیے مسلمانوں کہا سب سے پہلے جو آپ نے کام کرنا ہے وہ اپنے بچوں کو قرآن پڑھانا سکھانا ہے. بچوں کو خود بھی قرآن پڑھو. یا آج ہر جگہ مسجدیں موجود ہیں, تو اگر کوئی آدمی نبی کا سچی امتی بننا چاہتا ہے جاؤ جا کر قرآن پہلے پڑھو. جب تمہیں قرآن سے ہی نہیں آیا تو تم کس منہ سے دعویٰ کرتے ہو کہ میں نبی کا امتی ہوں؟ اور کیک کھانے سے حلوے کھانے سے کوئی نبی کا امتی نہیں بن سکتا, وہ عیسائی تو بن جائے گا. وہ نبی کا امتی بنے سے تو قرآن تو آنا چاہیے. اور یہ قرآن کل قیامت کے دن تمہارے لیے کہا تمہارے جو ہے تمہارے لیے گواہ بنے گا یا تمہارے خلاف گواہ بنے گا. تو اگر تم نے قرآن کو نہیں پڑھا تو کل یہ قرآن شکایت کرے گا اللہ کی بارگاہ میں کہ اللہ تعالیٰ اس نے اس کو مجھے نہیں پڑھا ہے. اور تمہیں آپ کو یہ پتا ہونا چاہیے اس کائنات میں جو سب سے زیادہ جو مقدس چیز ہے تو وہ کیا ہے؟ وہ قرآن ہے. قرآن کے بعد بیت اللہ کا نمبر آتا ہے. قرآن کے بعد تو اس دنیا میں جو کچھ ہوا, نبی کریم صلی اللہ علیہ وسلم کو دنیا میں بھیجا گیا لوگوں کو یہ قرآن بتانے کے لیے, قرآن بتانے کے لیے. اور اس دنیا میں نبی کریم صلی اللہ علیہ وسلم کو جو تکلیفیں اٹھانی پڑی, آپ کے جسد اطہر سے جو خون بہایا گیا, تو وہ تکلیفیں صحابہ نے اس وجہ سے اس قرآن کے لیے, تو دنیا کو قرآن سکھانے کے لیے. تو قرآن جو ہے یہ, اور یہیں سے یہ بھی بات پتہ چل گئی ہے کہ قرآن کے جو الفاظ نظر آتے ہیں آپ کو یہ نہیں ہے, بلکہ اس کو صحیح پڑھنے کا طریقہ آپ نے سیکھنا. تو وہ دوسرا یہ فرمایا وَيُعَلِّمُهُ الْكِتَابَ وَيُزَكِّيهِ. اور فرمایا آپ قرآن کی تلاوت کے بعد دوسرا نبی کا منصب کیا ہے کہ یزکیہم کے لوگوں کو پاک کرتا ہے. تو پاک کرنے کا معنی کیا ہے؟ ایک ہوتا ہے پاک اور اس کے مقابلے میں آتا ہے ناپاک. ناپاک تو ناپاکی اور پاکی یہ دو چیزیں ہیں. تو آدمی پاک بھی ہوتا ہے ناپاک ہوتا ہے. تو نبی نے آ کر کے لوگوں کو کس سے پاک کیا؟ نبی نے آ کر کے لوگوں کو دلوں کو پاک کیا کفر اور شرک سے, بد عقیدگی سے, کفر اور شرک, اور اسی طرح سے جو ہے بدعات خرافات کے جو عقیدہ تھا اس سے آ کر کے نبی نے لوگوں کو پاک کیا. اسی صاف ستھرے عقیدے پر لے کر کے آئے ہیں. اور نبی نے آ کے لوگوں کو پاک کیا جو ہے بد اخلاقی کی نجاست, غرور و تکبر کی نجاست, بخل کی نجاست, یہ جو بد اخلاقی جس کی وجہ دنیا فساد ہو رہا ہے, کوئی آدمی غرور تکبر کر رہا ہے, کسی کا مال کیا ہے, بخیل ہے, حسد ہے, یہ ساری جو چیزیں ہیں, جھوٹ بولنا, فراڈ کرنا, یہ ساری جو ہے نجاست ہیں. تو نبی نے آ کر کے لوگوں کو اس نجاستوں سے پاک کیا, اس نجاست سے پاک کیا یہ. اور دوسری گندگی ظاہر گندگی کیا ہے کہ جسم پر گندگی لگ جانا, آپ کے کپڑوں پر گندگی لگ جانا. تو نبی نے آ کر لوگوں کو ظاہری گندگی سے بھی پاک کیا اور سکھایا لوگوں کو کہ یہ نجاست ہے, اور اس نجاست کو صاف کرنے کے لیے اللہ تعالیٰ نے جو ہے पानी भेजा है और कैसे साफ करना है, ये नबी ने सिखाया है ये इनको कि तुमने जो है ये अपने कपड़े कैसे साफ करने हैं। और यही वजह है कि आज दुनिया में कोई आदमी अगर पाक है, साफ है, उसका बदन भी, उसके कपड़े भी, वो सिर्फ मुसलमान है जो नमाज पढ़ने वाला है। हर मुसलमान नहीं, जो मुसलमान नमाज नहीं पढ़ता है वो नजस है, और नजस जो है अल्लाह ताला ने कुफर को भी नजस कहा है, यही पता होना चाहिए। तो कुफर और ये सबसे बड़ा निजासत है, उसके नीचे सारी निजासतें आती हैं, तो उस निजासत एक ये भी निजासत है ये। और आपको ये भी पता होना चाहिए कि भाई जो आदमी मुसलमान जो है वो जो नमाज पढ़ने वाला होता है, जो सही मुसलमान, वो सिर्फ ताहिर है, पाक है, इसलिए कि उसने नमाज पढ़ने, नमाज के लिए लाजमन उसने क्या करना है, अपने कपड़े भी पाक करना है, लाजमन अपने अपने जिस्म को भी पाक करना है। और जो आदमी मुसलमान नहीं है, नमाज नहीं पढ़ता है, तो उसके अंदर नजासत, ना वो इस्तंजा करना जानता है, ना वो गुस्ल करता है। और यही वजह है कि यूरोप के अंदर आज भी जो लोग हैं, कितने ऐसे लोग हैं, या पहले इनकी तारीख में देखें, और फ्रांस खास करके, कि 6-6 महीने तक लोग गुस्ल नहीं किया करते थे, जब ये गर्म पानी नहीं थे, ठंडे पानी थे, 6-6 महीने का, 6 महीने का तो गुस्ल ना करे, इस्तंजा भी ना करे, तो निजासत तो होगी या नहीं होगी। और ये तारीख के अंदर आप देखें कि ये जो पेरिस के नाम से जो परफ्यूम बने हुए आप करते हो, ये कहाँ से आज की तारीख क्या है? क्या पेरिस वाले बड़े साफ सुथरे लोग तो नहीं? ये पेरिस वाले लोग जो स्पेन वालों के मिलने जाते थे, जो मुसलमानों के साथ जो खुशबू और मुअत्तर रहते थे, तो वो उन्होंने इनके लिए फिर ये परफ्यूम बनाया गया। अब आते हो तो भाई ये परफ्यूम पहन लिया करो ताकि तुम्हारी बदबू थोड़ी कम हो जाए। तो मुसलमानों अभी तारीख को जानो। तो जो नबी ने आ करके लोगों को जाहिरी और बातनी नियासत से पाक किया है, जाहिरी और बातनी अखलाकी और कुफर और शिर्क बदअकीदगी से जो है उसको पाक किया है नबी ने आ करके, और नबी ने जाहिरी ने जो है पाक किया है। और सिर्फ एक मुसलमान, आज कितने ऐसे डॉक्टर हैं जो उन्होंने मुसलमानों के जिस्मों को जब देखा, उनके चेकअप किया, उसके जिस्म की तहारत को, सफाई को देख करके उनको अल्लाह ने, कितने काफिर जो मुसलमान हो गए। इसलिए कि याद रखे, जो आदमी मुसलमान ही नहीं है तो उसके जिस्म से कितनी बदबू आती रहती है, वो सारे को जानते हो, किसी ने अजीब बनाया हुआ है, अजीब किस्म के मतलब होते हैं, तो सारी बदबू होगी है। तो ये मुसलमान है जिसको नबी ने आकर इसको सिखाया कि तहारत। आपको यही पता है ना कि जो है ये यहाँ जब कोरोना का वक्त होता, सारे लोग दौड़ पड़े हैं, टॉयलेट पेपर सबसे पहले खत्म हो गया, इसलिए उनको पता है कि ये वो समझते नहीं कि पानी से तहारत हो सकती है। और यही जो वाला कुवैत में जब वहाँ फुटबॉल वगैरह उसके लिए वहां गए हुए थे, पहली दफा देखा कि ये टॉयलेट में पानी भी होता है और इससे भी ये काम चल सकता है। तो उन्होंने कहा कि हमने सीखा है यहाँ करके कि अगर टॉयलेट पेपर ना हो तो पानी से हो जाए। तो ये मुसलमान से आज वो सीख रहे हैं वो। तो मुसलमानों, ये जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने आकर के सिखाया आपको ये तहारत, और ये तहारत किस नमाज की वजह से है। इस नमाज पढ़ोगे इसको आपकी जो है बातनी तहारत भी हो जाएगी, और नमाज जब आदमी पढ़ेगा जाहिर है अल्लाह ताला की बड़ाई होगी, और तमाम नमाज जो इंसान के अंदर सारी बुराइयों को साफ करेगी, और जाहिर तहारत भी होगी, उसके कपड़े भी पाक होंगे, उसका घर भी पाक होगा, उसका जिस्म भी पाक होगा। तो ये नबी की शान है कि नबी तहारत। आज कैसे लोग किस मुंह से नबी की मिलाद बना सकते हैं जो उन्होंने नमाज पढ़े, और फिर खास चसी पंगी लोग, उल्टे सीधे लोग, गंदे किस्म के लोग, उनका नबी से क्या ताल्लुक है? और फिर आगे मुसलमानों ये फरमाया कि वयुअल्लिमुहुमुल किताब, और नबी का तीसरा जो काम ये था कि युअल्लिमुहुमुल किताब, लोगों को किताब की तालीम देना। किताब सी मजाक, कौन सी किताब है? वही किताब जिसका पढ़ने का तरीका सिखा, ये तो आलिम आया थी, अब उसी किताब को। और यहाँ किताब के माना यही हुआ, कोई अगर कुरान लिखा जाएगा, कुरान लिखा जाएगा कुरान, तो कुरान ऐसे ही तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब तलावत करते थे, सिखाते थे, और फौरन लिखाया जाता था। आपको पता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के कातबे वही जो थे, 40 आपके सेक्रेटरी होते जो कुरान को लिखने वाले। तो अल्लाह ने किताब, उस किताब की तालीम देना। तालीम का क्या माना कि पहले तो अल्फाज पढ़ाने सिखाए, और फिर ये सिखाना कि इसका माने क्या है। आमासन ये आता है अकीमुस्सलात, इसका माना क्या है? आतुज़्ज़कात, इसका माना क्या है? तो ये जो जो है जो तो नबी ने तालीम दी है, इसका माना क्या है? तो जो है कुरान के अल्फाज भी नबी ने बताए हैं, और कुरान के अल्फाज के माने भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बताए हैं। और इसलिए कोई आदमी जो है अगर डिक्शनरी के जरिए से قاموس کے ذریعے سے اگر کوئی عربی کے سیکھ کر کے اس سے کو معنی لینے چاہے گا تو وہ گمراہ ہو جائے گا. اور آج جتنے گمراہ فرقے ہیں, قادیانیت ہو گئی, پرویزیت ہو گئی, اور اس طرح سے بہت سارے گمراہ اس میں جو ہے وہ یہ جو ہے غامدیت ہو گئی, یہ سارے وہ گمراہ اسی وجہ سے ہیں کہ وہ صرف ڈکشنری کے ذریعے سے قرآن کو سمجھنے کی کوشش کرتے ہیں, اور ڈکشنری کے ذریعے سے جو قرآن وہ پڑھیں گے تو ظاہر ہے اس میں گمراہی ہو جائے گی. تو نبی کریم صلی اللہ علیہ وسلم باوجود اس کے کہ آپ کے مخاطب عرب تھے, اور اس کے باوجود اللہ تعالیٰ نے نبی کی یہ ذمہ داری لگائی ہے کہ آپ نے ان کو سکھانا ہے کہ اس کا معنی وہ نہیں ہے جو آپ سمجھو, اس کا معنی یہ ہے جو میں آپ کو بتا رہا ہوں. اور جو نبی کریم صلی اللہ علیہ وسلم جب بتایا آپ نے تو وہ کیا ہو گیا, وہ ہو گیا حدیث بن گئی ہے. اور وہ حدیث جو ہے نبی کا جو نبی کا فرمانا یہ طرح سے کرنا, تو یہ اس کو کہتے ہیں نبی کا قول, اور جو ہے وہ حدیث ہوتا ہے. تو گویا کہ اس قرآن کا الفاظ بھی معنی بھی اللہ کے نبی نے بتائے ہیں, اور انسان کی ہدایت کے لیے القرآن ہے, اور پھر قرآن کی تفسیر جو ہے نبی کریم صلی اللہ علیہ وسلم کی حدیث ہے. آج کل بہت سارے گمراہ قسم کے لوگ ہیں جو یہاں کہتے ہیں ہمیں حدیث کی ضرورت نہیں ہے, تو یہ اس جہالت کی وجہ سے ہوتی ہے. ایک عجیب بات آج کل دنیا میں یہ ہے کہ کوئی آدمی اس دنیا کے ایک مکان کا انجینئر, اور اس ملک میں خاص کر کے جہاں ہر چیز ڈگری چاہیے, نائی کے پاس جب تک دو سال کی ڈگری نہیں کوئی نائی نہیں بن سکتا, جو کھانا بنانے والا ہے جب ڈگری وہ کھانا نہیں بنا سکتا. بھائی تو عجیب بات ہے, دین کے لیے آپ ان لوگوں کی باتیں سنتے ہیں, صرف ٹائی پہنی ہوئی ہے, دو چار انگریزی الفاظ بول لیتے ہیں, ایک عربی کا لفظ بول لیتا ہے, بڑا ڈاکٹر اور فلانا اور فلانا, لیکن اس جاہل نے کبھی کسی دینی مدرسے میں کسی استاد کے سامنے ایک گھنٹہ بھی نہیں پڑھا ہے, لیکن وہ ترجمہ ادھر سے کر رہا ہے, لوگوں کو الٹی الٹی باتیں بتا رہے ہیں اور امت کو گمراہ کر رہے ہیں. اور امت کی گمراہی کا حال یہ کہ ایسے لوگوں کو بھائی آپ ہر فنڈ کے لیے کہتے ہو کہ بغیر انجینئر کے مکان نہیں بن سکتا ہے, بغیر آرکیٹیکٹ کے مکان نہیں بن سکتا ہے, بغیر ڈاکٹر کے علاج نہیں ہو سکتا ہے, تو مذہب کے لیے آپ کیسے. اور پھر مذہب کے لیے خود اللہ تعالیٰ نے بتا دیا نبی کی, یہ نبی کا کام ہے, نبی نے جو بتایا ہے. اور اسی وجہ سے جو ہے صحابہ کرام کی جو حدیث مروی ہیں, وہ طریقہ ہیں, وہ سارا جو ہے صحابہ کرام نے نبی کریم صلی اللہ علیہ وسلم لے کر کے امت کو آگے پہنچایا. فرمایا یعلمہ الکتاب, کتاب کی تعلیم بھی دیتے ہیں, اور پھر آگے فرمایا حکمت, اور اس حکمت کا معنی بھی یہی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کی سنت آپ کی سنت جو ہے قول اور فعل اور جو آپ نے فرمایا ہے وہ سارا اس قرآن کے ضمن میں آتا ہے. وہ قرآن کا سارا اس کا قرآن کا ترجمہ ہے, قرآن کی تفسیر جو آپ نے فرمایا. اسی نبی کریم صلی اللہ علیہ وسلم کے لیے تو اللہ تعالیٰ فرماتے ہیں ما ینطق عن الہوا, کہ نبی اپنی خواہش کے مطابق کوئی بات نہیں کر سکتا ہے. نبی جو ہے جو بات کرتے ہیں وہ اللہ کی منشا سے کرتا ہے, اور اللہ کے حکم سے کرتا ہے, اللہ کی اجازت سے کرتا ہے, یہ کام کر رہا ہے. تو جو بھی نبی کی احادیث ہیں وہ ساری اس قرآن ہی کی تفسیر ہے. تو گویا کہ امت کے لیے یہی دو چیزیں ہیں, قرآن اور پھر اس قرآن کی تفسیر حدیث. اور یہ نبی کریم صلی اللہ علیہ وسلم فرمایا تھا کہ میں دو چیزیں تو میں چھوڑ کے جا رہا ہوں, جب تک ان دونوں کو مضبوطی سے پکڑو گے کبھی گمراہ نہیں ہوگے, اور جب ان میں سے کسی کو چھوڑ دے گمراہ ہو جاؤ گے. اور آج گمراہ ہونے کی وجہ یہی ہے کہ لوگوں نے قرآن کو چھوڑ دیا, اور بعض نے صرف قرآن کا نام لیا اور احادیث کو چھوڑ دیا, جس کی وجہ آج یہ گمراہی ہو رہی ہے. بہرحال مسلمانوں, یہاں جو ہے نبی کریم صلی اللہ علیہ وسلم کے چار مقاصد رہ گئے. آج آپ اس میں شروع میں آپ دیکھیں کہ اللہ پاک فرماتے ہیں کہ اللہ تعالیٰ نبی کو امیین امی کا ان پڑھوں میں بھیجا ہے. اچھا پھر رسول بھی ان سے, تو رسول بھی امی, ہم رسول نے بھی کسی سے نہیں پڑھائی ہے. اور جب قوم پہ ساری امی ہے اور رسول نے بھی کچھ نہیں کسی سے کچھ نہیں پڑھا ہے, اور پھر ایک عجیب بات ہے کہ پھر یہی رسول جو ہے ساری انسانیت کے لیے اور اس دنیا اور آخر علوم کا سارا منبع یہی ہے, یہ نبی سب کو سکھا رہا ہے. یہ تو یہی اس نبی کا معجزہ یہی ہے کہ اس دنیا کا اس کا کوئی استاد نہیں ہے, لیکن اس کا استاد جو ہے وہ اللہ تعالیٰ ہے, جس نے آپ کو مبعوث کیا ہے, اپنے نبی کا نبوت رسالت تاج آپ پر سجایا ہے, جو وہ نبی ہے جس نے آپ کو بنایا ہے. تو اسی لیے نبی کریم صلی اللہ علیہ وسلم سے ایک دفعہ پوچھا گیا کہ کیا وجہ ہے کہ آپ کا کوئی استاد نہیں, آپ تو یتیم پیدا ہوئے ہیں, تو یہ عالی آداب اخلاق جو ہے ये कहां से आपने सीखी, कौन आपको सिखाने वाला है? तारे फरमाए अदब बनी रबी, मेरे रब ने मुझे अदब सिखाया, अहसन तहदीबी, और रब ने ही मेरी बेहतरीन जो है मेरी तरबियत की है। तो जाहिर है अल्लाह ताला जिनकी तरबियत सिखाया, अल्लाह जिनको सिखाएगा फिर उससे बढ़कर किसी तालीम हो सकती है। तो यही नबी के एक मौजजा यही है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, चूंकि इसमें रद उन लोगों के लिए जो ये यहूद थे, ये इतराज किया करते थे, जो कुरान भी ये कहता है कि वो कहता है कि नहीं, ये नबी किसी और से लेके आता है, कभी जिन्न से लेके आता है, कभी कहीं से कुछ उल्टी सीधी बातें किया करते थे। तो इसी बात में उनका रद है कि नबी का जो आए उम्मी लोगों में, कि नबी की कौम में ऐसा कोई था ही नहीं कि जिसे नबी जो है तालीम हासिल करते, या कौम में कोई ऐसे नबी तालीम, कहीं फिर नबी बाहर भी कहीं नहीं गए कि कहीं बाहर से तालीम हासिल करके आए हो। तो इसके तो माना यह है कि उस कौम में, और ऐसा नबी आना उस कौम के अंदर से, ये नहीं कि बाहर से कैसे आए, उसी कौम के फर्द थे। तो ये सारा जो है, ये जो है सारी दुनिया में आपने आकर के ये नूर फैलाया, ये किस क्या कमाल है, ये आपका वो मोजिजा है जो डायरेक्ट अल्लाह तबारक व ताला की तरफ से आपके जो है वही के जरिए से आपकी सारी तरबियत और सारे अल्लाह ताला ने आपको हिकमत के खजाने आपको दिए है। तो मुसलमानों जो है इस बात के ऊपर गौर व फिक्र करो कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम क्या पैगाम लेके आए, और फिर अपने आप को उसके मुताबिक जांचो कि नबी ने कहा कहा मैं कहाँ खड़ा हूँ, मैं कहाँ खड़ा हूँ। नबी तो अल्लाह ताला फरमाते हैं ले युखरिजा उम्मिना जुलुमात ले नूर, कि अल्लाह ताला तो आपको अंधेरों से निकाल के नूर की तरफ लेकर के आए हैं। तो नबी तो इसलिए आए हैं कि नबी आपको अंधेरों से, तो ये अंधेरे हैं सारे, क्या अंधेरे हैं, जो जो इस्लाम से हट करके जितना है सब अंधेरा है। और अंधेरा का माने है कि इंसान को पता नहीं कि ऐसा अंधेरा है कि इंसान को अपनी शक्ल नजर नहीं आती कि मैं इंसान हूं, मैं हैवान हूं, मैं क्या हूं। आज इंसान इसी वजह से आज अपने इंसान होने पर शर्मिंदा है कि मैं इंसान क्यों बनूं। तो इंसान जो भी आप चाहता है कि वो कुत्ता बन जाए, वो कोई और शक्ल अख्तियार कर ले। ये तो पता है आपको कि यूरोप में, इंग्लैंड में, जापान में ऐसी बाकायदा तंजीमें बन गई लोगों की, जो कहते हैं कि हम कुत्ता बनना चाहते हैं, वो बड़े महंगे महंगे कुत्तों के लिबास खरीदते हैं, उसी तरह से खाना खाते हैं, उस तरह से हरकतें करते हैं। तो ये इंसान इस घटिया दर्जे कब कब क्यों गिर जाता है, इसे कहां अंधेरे के अंदर है। वो समझता है कि कुत्ता उसको नजर आता है, तो ये कुत्ता कहता है मुझसे बेहतर है। तो ये इंसान इस वजह से ये फरमाया वह इनकानबीन, के इस जो हिदायत के आने से पहले कुरान की तारीफ, ये सारा असर लोग गुमराही में है, और लोग गुमराही में इसीलिए अंधेरे के अंदर है। आज मुसलमान है लेकिन इसके अवैध मुसलमान होकर के हराम कमा रहे हैं, हराम खा रहे हैं, औलाद को हराम खिला रहे हैं, और नाजायज काम कर रहे हैं, सारा झूठ बोल रहे हैं, सारा फसाद कर रहे हैं। और इसी वजह से सारी दुनिया में आज जहां मुसलमान मुल्कों में सारा दुनिया जुल्म इसी वजह से हो रहा है, लोग खुद हुक्मरान अपने लोगों पर जुल्म कर रहे हैं, जेलें भरी पड़ी हुई हैं अरबों में, अजमों में, और अभी सूडान में लोग कतराम है, और आज पाकिस्तान में चारों तरफ क्या हो रहा है, कश्मीर में क्या हो रहा है। ये वो जुल्मत है जो लोगों के अंदर ईमान नहीं है, और जुल्मत की वजह से हर आदमी समझता है मेरे हाथ में बंदूक है, मैं जो चौक करूं, मैं वो समझा बस ये मेरे बंदूक का ताक है। ये नहीं समझते जालिम के तुमने अल्लाह के सामने एक जवाब देना है, ये जालिम नहीं समझे तुमसे बड़े एक जात है जिसका तुमने जवाब देना है। ये तो तुम तो अल्लाह के बंदे हो, तुम कैसे मुसलमान हो। एक मुसलमान कैसे ये कर सकता है कि दूसरे मुसलमान पर जुल्म करे, उस पर किसी के कहने पर गोली चला ले। आज दूसरों के कहने पर आज जो है जितने लोग हैं फौज में है, पुलिस में, वो जो है लोगों के कहने पर दूसरों को मार देते हैं, और ये करते हैं हमें तो हुक्म ऑर्डर हुआ। तुम्हारे हुक्म ऑर्डर अगर हो गया तो फिर फिरौन वाले जो अल्लाह ताला कहते हैं मैं फिरौन की फौज को भी तबाह बर्बाद कर दिया, तो भी यही कहते थे कि हम फिरौन के ऑर्डर के बंदे हैं। तो अल्लाह ताला ने फिर उनका भी इंजाम तय है कि जो अल्लाह का बंदा बनेगा, ऑर्डर के बंदा बनेगा, तुम्हारा यही इंजाम होगा। और ये इंजाम सुबह शाम लोगों को हो रहा है लेकिन लोग नहीं देख रहे हैं। अभी आप देख रहे हो कि ये अपनी नेपाल के अंदर जो कुछ हुआ वहां भी यही कहा जाता है कि उन लोगों ने मुसलमानों पर जुल्म किया। सोशल मीडिया में ये खबरें आ रही हैं, कुरान की तोहीन की है। तो जब मुसलमान पर जुल्म करोगे, एक मजलूम आ होगा तो कोई उसकी मदद नहीं कर सकता, फिर अल्लाह की तरफ से उसकी मदद आएगी, अल्लाह ताला उस पर उसका इंतकाम लेगा, और वह इंतकाम अल्लाह ताला लेगा फिर तबाह बर्बाद करके रख देगा। तो यही ये कुरान आपको यही रोशनी सिखाता है कि आप अपने आप को पहचानो, कुरान की रोशनी के अंदर अपना मुहासबा करो, तुम कहाँ खड़े हो, तुम्हारा क्या है। हम जो है कल अल्लाह के सामने तुम जवाब देना है। ये तो बहरहाल ये मकासद है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से इस दुनिया में आने के, इसे कुरान की तालीम जो है अपने बच्चों को दो, कुरान पढ़ना सीखो खुद ब खुद, और अपने बच्चों को पढ़ाओ, अपनी बीवियों को पढ़ाओ, और फिर इस कुरान के मानी को उसको सीखो, और ये उलमा से सीखो, किसी और जाहिल आदमी से नहीं सीखो जिसको खुद कभी कुरान किसी से नहीं पढ़ा है। तो फिर पता चल जाएगा कि नबी के साथ हमें जो अकीदत करनी है, खुशी बनानी है, उसका हक क्या है और कैसे बनाना है। अल्लाह तबारक व तआला हम सब को अमल की तौफीक दे, मुसलमानों को अल्लाह ताला हिदायत दे, और मुसलमानों को अल्लाह ताला नबी की आमद के मकासद समझने की तौफीक अता फरमाए, और इस मकासद समझ करके अपनी अखलाकी और अपनी जाहिरी बातनी इसलाह करें, और जिसकी वजह से दुनिया में उनको कामयाबी हो, आखिर में कामयाबी हो। आखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन।
1: सामाइन नाज़रीन, आप खिताब समात फरमा रहे थे हज़रत मौलाना फारूक सुल्तान साहब का। सामाइन, जो कुछ उन्होंने कहा आपने सुना, हमारा किसी से मुतफिक होना ज़रूरी नहीं है। उन्होंने गुफ्तगू की, आप भी कुरान पाक खोलें, हदीस की कुतब खोलें, उलमा के पास जाएं, उनकी सोबत में बैठें, पढ़ना सीखें, तो बहुत सारी चीज़ें आपको ख़ुद समझ आ जाएंगी, खुद सारे जवाब जो हैं वो आपको मिल जाएंगे। अगर कोई बात करना चाहता है, अपना कोई खिताब करना चाहता है, तो उसके लिए अदार आपकी आवाज़ का टाइम हाजिर है।
2: सामेन कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज़ के साथ आपकी खिदमत में हाजिर हैं।

0: है, और ये
1: हाँ लुबना को भी,
0: यंग यंग उम्र में ये सियासत में आई हैं।
1: जी, बिल्कुल बिल्कुल,
2: मेरा एक वो
1: ये
2: तो साल में एक दिन, अगर आपको पाकिस्तान से जरा भी लगाव मोहब्बत है, यू हैव टू बी जस्ट अ पाकिस्तान, ना इससे ज्यादा ना इससे कम। मुझे तो जो कोई भी 14 अगस्त को बुलाएगा मैं जाऊंगी, अगर मेरे पास वक्त हुआ तो। मुझे इसकी इतनी परवाह के, क्योंकि पाकिस्तान होगा तो सियासी पार्टियां होंगी, और बाकी ये धुआं उठता है या आग लगी है, मुझे इस चीज की परवाह नहीं है। मैं मुझे कोई अफसोस नहीं है, अगर किसी ने मुझे इज्जत प्यार से बुलाया, मैं मेरे पास वक्त था और मैं गई भी हूँ वहां पे, और आइंदा भी कोई मुझे अगर बताएगा मेरे पास वक्त हुआ 14 अगस्त के मौके पे, वहां पे मैं तकलीफ नहीं करूंगी कि मैं इस पार्टी की हूँ या मैं इस पार्टी की हूँ। क्योंकि सबसे पहले हमने ये तहिया करना है या ये फैसला करना है कि हमारे अंदर पाकिस्तानियत कहाँ पे है, क्या हम पाकिस्तान या सिर्फ अपनी पार्टी के मेंबर हैं। तो ये मेरा रास्ता नहीं था।
0: चौधरी शौकत साहब, आप अपनी पार्टी में सियासत कर रहे हैं या आप भी एक थिंक टैंक का काम करेंगे?
1: मैं इंशाल्लाह इंशाल्लाह, आप समझते हैं, आपको पता भी है, आपसे बातें भी होती रहती हैं। जैसे लुबना ने कहा, लुबना ने माशाल्लाह बहुत अच्छी बातें की, ये पुरानी सियासतदान है, पाकिस्तान के हवाले से मोहब्बत भी रखती हैं, डैनिश के जो है ना सिस्टम में पूरा पूरा इनकी नजर होती है, सियासत में भी नजर होती है। और ये जैसे कह रही है कि जो भी आदमी किसी को बुलाता है इंशाल्लाह उसमें जो है ना जाना चाहिए, सारी पार्टियां हमारी पार्टियां हैं, जो जो भी होगी पाकिस्तानी पार्टियां हैं, तो एक किसी न किसी हवाले से किसी न किसी के साथ ताल्लुक होता है, तो ये हमें नाराजगियां नहीं बना के बैठना चाहिए, हम सब के साथ सपोर्ट करनी चाहिए, जो बुलाता है उसकी उसके साथ जाना चाहिए। और
2: मैं 14 अगस्त की बात कर रही हूँ,
1: नहीं 14 अगस्त हो या मुझे तो कोई भी इत्राम से कोई जो पार्टी भी करता है जो बुलाता है तो मैं बिल्कुल जाऊंगा। अगर 14 अगस्त हो, 14 अगस्त के अलावा भी उसके बाद भी कोई पार्टी या कोई प्रोग्राम करता है मुझे बुलाता है तो मैं इंशाल्लाह जाऊंगा उधर, ऐसी कोई बात नहीं है। हम पाकिस्तानी है, हमने बैठना है, हमने इस माशरे में रहना है, हम डेनमार्क में रहना है, हम एक दूसरे के साथ मिलेंगे बैठेंगे। ये कौन सी नाराजगी है कि अगर कोई बुलाए तो आदमी कहे कि नहीं मैं नहीं जाऊंगा, वो एक अलादा बात है। कोई इस तरह सा इशू ना हो तो हमें सबकी रिस्पेक्ट करनी चाहिए, और जो इज्जत देता है उसको बिल्कुल जो है ना आप माशाल्लाह अच्छा उसको उसका समझना चाहिए कि उसने आपको इज्जत दी है। और दूसरा यहाँ भी सियासत, आपको पता है राजा साहब, मेरे पार्टी के हवाले से आपको पता ही है मेरा एक ही मौकफ है, मैं चौधरी बरादरान के साथ हूँ, हमेशा उनके साथ ही रहा हूँ और उनके साथ ही रहा हूँ। मैंने हमेशा से कहा है जो उनका फैसला होता है हम उसकी कदर करते हैं, तो हम अपनी पार्टी के लिए हमेशा काम करते रहेंगे, बाहर बैठ के या अंदर बैठ के, वो तो कोई बात नहीं है कि कोई ओहदा हो या ना हो या ओहदा मिले या ना मिले या ओहदा ले या ना ले, ये कोई बात नहीं है, हम एक ही पार्टी के साथ है इंशाल्लाह चौधरी बरादरान के, और उन्हीं के साथ हमेशा रहेंगे।
0: चौधरी साहब ब्रेकिंग न्यूज देते चले, चौधरी शाफे साहब कनाडा गए हुए हैं, तो चौधरी जफर साहब भी कनाडा में है, तो क्या वापसी डेनमार्क वाया पाकिस्तान तो नहीं हो रही?
1: राय साहब मेरे ख्याल में नहीं है, वो जफर साहब से बिल्कुल उनके साथ हैं, उनके मेरी बातचीत हुई है उनसे, सब कुछ है, लेकिन मेरे ख्याल में वो डेनमार्क में नहीं आएंगे, वो पाकिस्तान ही जाएंगे। तो उसके बाद हो सकता है कि जो जब भी कोई फैसला होगा तो इंशाल्लाह जरूर चौधरी बरादरान आएंगे, डेनमार्क में क्यों नहीं आएंगे, चौधरी बरादरान आएंगे, शाफे साहब आएंगे, सालक साहब आएंगे, जब भी कोई इस तरह का प्रोग्राम हुआ या पाकिस्तानी कम्युनिटी उनको जब भी दावत देगी तो इंशाल्लाह वो आएंगे।
0: जो सब चूंकि पता लगता है कि आप हर वक्त टच रहते हैं, तो कल मेरी जो आप अजहर बेग साहब भी थोड़ी देर का उनका भी प्रोग्राम होगा, तो उन्होंने बड़ी ज़बरदस्त बातें की है, उन्होंने देखा लोगों के वो मसाइल सुन रहे हैं, चौधरी शाफे साहब बड़े वो जिसे कहते हैं गहरे दोस्तों की तरह दूसरे से गले भी मिल रहे हैं, और सीनियर जो है वो नायब सदर का उनको लेटर भी मिल गया है, तो आप लोगों से मुराद है यहाँ की जो काबीना है उनके लेटर भी तो आने चाहिए।
1: बिल्कुल सही बात आपने कही, मैं तो जो है ना आपको पता ही है मेरा मौकफ क्या है, तो वो तो मैं तो बार बार दोहरा नहीं सकता अपना मौकफ, तो बाकी
0: हमेशा कहा जिसके पास लेटर होगा मैं उसको मानता हूँ, वैसे मैं किसी को नहीं मानता,
1: इसकी रिस्पेक्ट तो हमेशा करेंगे, हमने चौधरी बरादरान की पार्टी की रिस्पेक्ट करनी है, तो जो चौधरी बरादरान जिसको मुंतखब करेंगे हमारा फर्ज बनता है कि हम उसकी सपोर्ट करें, उसको माने और उसकी रिस्पेक्ट करें। और दूसरा ये बात है कि अजहर बेग की जो बात है, माशाल्लाह अजहर बेग पाकिस्तान में गया हुआ है, वो उनके साथ बैठता है, उनके साथ मिलता है, رہتا ہے ان کے ساتھ, کیونکہ ایک تو ان کے حلقے میں ہے اور دوسرا ان کے ساتھ وہ اس کا تعلق ہے, بالکل کوئی اس کی دوسری رائے نہیں ہو سکتی ہے, کیونکہ مجھے پتا ہے اور وہ پارٹی کے لیے ہی کام کرتا ہے. اور دوسری وہ جو ہے نا ڈنمارک کے لیے وہ کہہ رہا تھا, آپ کو بھی کہہ رہا تھا میں نے سنا ہے کہ وہ جو کوئی کام ہو تو متعلقہ ڈنمارک کا تو وہ مجھے بتائیں, آپ کو بتائیں, کوئی کسی اور کو بتائیں, شافی صاحب کو ڈائریکٹ بتائیں کہ یہ معاملے ہیں. تو انشاءاللہ چودھری برادران کام کریں گے. چودھری برادران ہمیشہ سے ہر جو بھی کام ہو وہ سنتے ہیں اور جہاں تک ہو سکے تو وہ کام کرواتے بھی ہیں, کرتے بھی ہیں. یہ تو ہمیشہ سے چودھری برادران کا جو ہے نا یہ رہا ہے کہ جو بھی ہو. یہ اب تو شافع صاحب ہیں, پہلے اس کے پہلے جو ہے نا وجاہ صاحب تھے, شافع صاحب جو اس کے شفا صاحب تھے, جو شجاع صاحب پہلے ہیں, پرویز لائی صاحب ہیں, ہمیشہ سے جو بھی ہے جدھر بھی اقتدار ہوتا تھا, جدھر بھی جس کا کوئی کام ہوتا تھا, انشاءاللہ ہمیشہ سے چودھری برادران نے کام کیے ہیں. چودھری برادران نے جس کا بھی کوئی مسئلہ ہے کوشش کی ہے کہ وہ حل کرنے کی, وہ حل بھی کروایا انہوں نے لوگوں کے مسئلے مسائل.
0: تو چوہدری صاحب آخری سوال آپ سے کرتے ہیں, پھر لبنہ کی حکمران سے بھی لیں گے, کیا لیٹر ملے تو بندہ ریکنائزڈ ہوتا ہے یا جو عہدے تقسیم ہو جاتے ہیں مان لیے جاتے ہیں اس طرح نہیں چلنے چاہیے؟
1: راج صاحب یہ تو ڈیپینڈ کرتا ہے کہ کمیونٹی جب یہاں ایک منتخب ہو جائے کہ اس پہ ایگری ہو جائے کہ یار یہ ہم نے کرنا ہے, تو وہ تو پارٹی تو یا کمیونٹی کے لوگوں نے چلانی ہے. تو اگر ہم سب دوست ایک ہی پارٹی پہ ایگری ہو جائے, ایک ہی بات پہ ایگری ہو جائے, تو قیادت نے کیا کہنا ہے کہ قیادت کیا کہے گی کہ نہیں یہ نہیں ایسے ہونا چاہیے, نہیں ایسے ہونا چاہیے. قیادت کو تو چاہیے کہ پارٹی رن کرے اور ان کی پارٹی یا کام کرے. تو جب کام کرنے والے ایگری ہوں گے تو پھر تو کوئی مسئلہ نہیں ہے, لیکن جب مسئلہ اس وقت پیدا ہوتا ہے کہ جب اپنی اپنی بات کرنا شروع کر دیتے ہیں نا, اس وقت مسئلے پیدا ہو جاتے ہیں. تو مسئلے جو ہے نا تو پھر وہ بات ہوتی ہے کہ یار نہیں یہ جو ہے نا جو قیادت جس کو منتخب کرے گی تو وہ اس کو جو ہے نا سب مان لے. لیکن اگر کافی چیزیں ایسی بھی ہوتی ہیں, آپ دیکھ لیں نون کے حوالے سے, ابھی دیکھ لیں نون میں دو گروپ بنے ہوئے ہیں, ایک کو نوٹیفیکیشن لادا ملا ہوا ہے, ایک کو نوٹیفیکیشن لادا ملا ہے. تو یہ دونوں اپنے اپنے حوالے سے کام کرتے ہیں, اپنے اپنے پارٹیاں کرتے ہیں, اپنے اپنے جو پروگرام کرتے ہیں. تو یہ بھی تو ہے نا, اگر بات ہوتی ہے نہ ماننے کی, اتفاق نہ کرنے کی, اگر اتفاق کر جائے تو بہت اچھی بات ہے.
0: تھوڑی سی درست کر دوں, یا نون کو دو نوٹیفیکیشن نہیں ملے, ایک ہی نوٹیفیکیشن ہے ان کے پاس.
1: ہاں جی, تو جو دیکھو نا گروپ تو دو بنے ہوئے ہیں نا, نوٹیفیکیشن ایک ہو گیا تو دو گروپ بن گئے ہیں. تو ان کو چاہیے کہ اپنی جگہ پہ
0: دونوں چیلنج نہیں کرتے.
1: ہاں یہی ہے نا, تو لیکن اتفاق کی بات ہے نا, وہ جو آپ نے بات کی نا, میں نے بھی یہ کیا کہ کمیونٹی پہ اتفاق ہونا چاہیے نا. جب کمیونٹی میں اتفاق ہوگا, پارٹی میں اتفاق ہوگا, پارٹی لوگوں میں اتفاق ہو جائے گا, تو مسئلہ قیادت کو تو کوئی مسئلہ ہی نہیں ہوگا. قیادت چاہے گی کہ یہ اچھا ایک دوسرے کے ساتھ مل کے تو پارٹی کو چلائے.
0: تو کامران اگر آپ سن رہے ہیں تو آپ وہاں بھی آپ سمجھتے ہیں کس طرح کے گروپنگ ہے معلوموں میں بھی؟
3: نہیں جی, اس طرح کی تو نہیں ہے. بس میں ایک چیز کہوں گا, ماشاءاللہ جو میں مطلب ہے جو لبنہ الہی ہے, میں تو ان کو صحیح اتنا ایکسپیرینس ہے انہیں الیکشن کا, اپنی سوسائٹی کا, ڈینش مطلب ہے اس کی کینڈیڈیٹ رہ چکی ہیں. تو مجھے جب بھی میں ان سے بات کرتا ہوں, مجھے بہت سی چیزیں سیکھنے کو ملتی ہیں, ایکسپلین کرتی ہیں مجھے یہ سوسائٹی کے بارے میں مسئلے ہوتے ہیں. تو ایز اے مینٹر جو ہے ایک استاد کہہ سکتے ہیں, وہ میں ان کو مطلب ہے اس جب میں ٹاک کرتا ہوں تو مجھے ایکسپلین بھی کرتی ہیں کہ آپ نے کیسے کرنا ہے, کس طرح آپ نے آگے مطلب رہنمائی کرتے ہیں. اور جو شوکر صاحب ہیں مطلب ہے یہ ان کی بہت یہ مطلب ہے جب بھی میں نے ان سے کوئی بات ہوئی ہے, مجھے ڈنمارک میں کوئی بھی ایک ہیلپ آئی ہے جیسی آئی ہے, انہوں نے ہمیشہ بڑھ چڑھ کے میری ہیلپ کی ہے کہ کوئی بھی مسئلہ ہو. ہاں جی بالکل, یعنی ایز اے میں تو ان کو انکل بھی کہوں گا, اور میں ایز اے بہت اچھے میرے عزیز بھی ہیں. تو میں بس یہی میں کروں گا اپنی بات کی, بس دوبارہ ریپیٹ کروں گا, اس کے بعد میں وقت نہیں لوں گا, کہ کائنڈلی سب کو آپ کہیں کہ ووٹ ڈالیں 26 اگست سے لے کر 13 ستمبر کے دوران. یہاں پر یہ جو ڈیز ہیں آپ جائیں اپنے گھر سے جائیں اور وہاں جا کے آپ اپنا ووٹ کو کاسٹ کریں. یہ بہت ضروری ہے. اگر آپ کی کوئی بھی قسم کی آپ کو ہے مسئلہ ہے تو آپ مجھے مطلب ہے کسی سے بھی آپ پوچھیں, کامران انور جو سوشل ڈیموکریٹ کینڈیڈیٹ ہے سٹی کونسل کا, مجھ سے بھی رابطہ کر سکتے ہیں, میں آپ کو بتا سکتا ہوں. پلیز ووٹ ڈالیں.
0: لبنا آپ نے بات سنی, ہم کلوز کرنے جا رہے ہیں, آپ کیا کہیں گی آخر میں؟
2: راجا صاحب میں تو وہی کہوں گی جو پچھلے کئی سالوں سے کہتی آ رہی ہوں کہ آپ اپنے لیے اپنے بچوں کے مستقبل کے لیے تو آپ دراصل اپنے ساتھ ویکتی کر ووٹ نہ ڈالتے کہ آپ انفلوئنس نہیں چاہتے تو پھر آپ روتے کیوں ہیں کہ سوشل کم کر دی, پینشن کم کر دی. تو یہ کہیں نہ آپ اپنے ساتھ اپنے بچوں کے ساتھ آنے والی نسلوں کے ساتھ ویکتی کرتے ہیں. آپ اپنا انفلوئنس ڈرا سکتے ہیں, مادری زبان ہے, ٹیکسیز ہیں, پینشن ہے, بیماری کے ٹیسٹ, تو ماں باپ کو گھر چھوڑنا پڑتا ہے. یعنی کہاں کا, ویسے کہتے ہیں کہ 18 سال بعد جو نہیں ہے آپ کا مطلب وہ شخص جو آپ کی فیملی کا حصہ نہیں ہے. تو اتنے ایشوز ہیں تو آپ اپنے لیے اپنے آپ کو پروٹیکٹ کرنے کے لیے سویڈن میں ہے, ڈینمارک میں, آپ ضرور ووٹ ڈالیں.
0: لبنا آپ کا بہت شکریہ, کامران آپ کا بہت شکریہ, چودھری شوکت صاحب آپ کا بہت شکریہ. یہ آپ کی بھی ذمہ داری ہے کہ ہم گروپوں کی بات کرتے ہیں تو اس میں جو ہے آپ بھی کافی اپنا جو ہے رول ادا کر سکتے ہیں.
1: جی بالکل رائے صاحب انشاءاللہ. میں نے تو ہمیشہ اتفاق کی بات کی ہے. آپ کو پتا ہے میں نے 20-25 سال پریزیڈنٹ رہا ہوں کاف لیگ کا, اور لبنا اس کی گواہ ہے, لبنا کو بھی پتا ہے میں نے کبھی مخالفت کی سیاست نہیں کی, میں نے ہمیشہ سے ریسپیکٹ دینے کی اور ریسپیکٹ لینے کی سیاست کی ہے ہمیشہ سے. اور میں اتنے عرصے سے کسی کے ساتھ میرا اس طرح کا کوئی اختلاف نہیں پیدا ہوا, نہ ہی پارٹی بھی الحمدللہ بہت خوش تھی, اور انشاءاللہ آئندہ بھی انشاءاللہ اپنا کردار ادا کرتے رہیں گے پارٹی کے لیے بھی اور کمیونٹی کے لیے بھی انشاءاللہ.
0: سب کا جی بہت شکریہ, آپ سب نے اپنا قیمتی ٹائم ہمارے ساتھ شیئر کیا, چھٹی کا دن ہے آپ نے ٹائم نکالا, انشاءاللہ سب سے رابطہ رہے گا.
1: جی
0: سمجھ ناظرین آپ نے سب کی بات سنی اور یہ لائیو پروگرام تھا. ہر آدمی کو حق ہے اپنی بات کرنے کا, کوئی بھی بات کرنا چاہتا ہے اس کے لیے ادھر آپ کی آواز کا ٹائم حاضر ہے. گھر میں بیٹھ کر بات کرنے سے تو کوئی فائدہ نہیں ہوتا, بند کمروں میں کسی نے بات کرنی ہے تو اس کے لیے ہمارا ٹائم حاضر ہے.
4: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
5: بسم اللہ الرحمن الرحیم. حضور اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم جب ہجرت کر کے مدینہ منورہ تشریف لے گئے تو بچیوں نے دف بجا کر آپ صلی اللہ علیہ وآلہ وسلم کا استقبال کیا. یوں طلع البدر علینا دف کے ساتھ پہلی نعت ٹھہری. اسی محبت اور عقیدت کو مد نظر رکھتے ہوئے دف کے ساتھ نذرانہ عقیدت بحضور سرور کائنات حضرت محمد صلی اللہ علیہ وآلہ وسلم پیش خدمت ہے.

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: औज़ुबिल्लाहिमिनश्शैतानिर्रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामान नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर बराह रास्त आपकी खिदमत में हाजिर है। सामान, बहुत सारी खबरें होती हैं, ब्रेकिंग न्यूज़ होती हैं, हम आपसे शेयर करते रहते हैं, लेकिन आज हमारे साथ एक ऐसी पर्सनैलिटी हैं जिन्हें इस साल सितारा इम्तियाज़ मिला। ये पाकिस्तानियों के लिए बड़ी खुशी की बात है, डेनमार्क के लोगों के लिए बड़ी खुशी की बात है। इस पर खुलखुला कर बात करेंगे कि ये कैसे मिलता है, किस तरह मिलता है, इसका तरीकाकार क्या होता है, इस पर भी बात करेंगे। लेकिन सबसे पहले हम बात करेंगे कि टाउन हॉल में क्या हो रहा है, टाउन हॉल की पार्लियामेंट में क्या हो रहा है, सियासतदान क्या कर रहे हैं, इस पर भी बात करेंगे। और जितना हमारी लोकल बातें हैं उस पर भी इंशाल्लाह खुलखुलाकर बात करेंगे। इस वक्त मलिक सिकंदर सिद्दीक, जो किसी तारफ के मुताज नहीं, मैंने छोटी सी तमीद बांधी है। मलिक सिकंदर, आपको एक बार फिर अदर आपकी आवाज़ पर खुश आमदीद कहते हैं।
2: जनाब राजा साहब, अस्सलाम वालेकुम, सुनने वालों को मेरी तरफ से प्यार भरा सलाम।
1: वालेकुम सलाम सिकंदर, आपको तो इस साल सितारा इम्तियाज़ मिला और उसके बाद जो पाकिस्तान मुस्लिम लीग नवाज का प्रोग्राम था, सफ़ीर मोहतरम वहाँ भी तशरीफ़ लाए थे, उन्होंने वहाँ भी आपको मुबारकबाद दी। लेकिन ये बातें जानने से पहले हम आपसे पूछेंगे, ये पार्लियामेंट खुल गई है, कोपेनहेगन जो पार्लियामेंट है उसका सेशन भी हुआ, तो हमारे नाज़रीन के साथ कोई इन्फॉर्मेशन तो शेयर करें।
2: जी, सबसे पहली बात तो ये है कि अब जुलाई के बाद अगस्त में जो कोपेनहेगन असेंबली है वो दोबारा से उसमें काम शुरू हो जाता है। और हाल में अभी 20 अगस्त के दिन हमारी पहली असेंबली की मीटिंग थी, उससे पहले हमारी कमेटीज की मीटिंग भी रही है। तो बहरहाल पहली जो मीटिंग थी वो थी अभी 20 अगस्त को, जिसमें मैंने शिरकत की एज अ मेंबर ऑफ कोपेनहेगन असेंबली। और वहां पे बहुत सारी हालमन एजेंडा पे 33 केसेस थे, पॉइंट्स थे, बिल थे जिनको हमने देखना था। और उसमें कुछ ऐसे पॉइंट्स थे जो मैं समझता हूँ कि बताता है कि जो इस वक्त सियासी माहौल है डेनमार्क का, हाँ वो पार्लियामेंट नेशनल असेंबली का हो या वो कोपेनहेगन असेंबली का हो या वो बकाया जो टाउन हॉल्स हैं उनमें हो, तो एक तो मुसलमानों के हवाले से एक लहर जो है, जो एक सख्ती की लहर जो है जो चल रही है, वो हमने कोपेनहेगन असेंबली की जो मीटिंग थी उसमें भी उसको पाया। उसमें सबसे पहली बात ये है कि अभी मैं कुछ ही देर में एक क्लिप लगाने जा रहा हूँ उस मीटिंग का, कि अभी भी इनकी कोशिश ये है। आपको पता है कि इन्होंने कोपेनहेगन कम्यून के जितने भी लोकेल हैं, जितने भी उनकी जगह हैं, उसमें उन्होंने जिससे कहते हैं कि मर्द और औरत इकट्ठे जिसमें नहीं बैठे, तो उसको उन्होंने गैर कानूनी करार दे दिया है, जिस वजह से अब स्विमिंग जो है, जब ऐसी तंजीमें होती हैं जो कम्यून के स्विम हेल इस्तेमाल करती हैं जिसमें सिर्फ लेडीज होती हैं, उसको इन्होंने गैर कानूनी करार दे दिया है। इसी तरह आपको पता है कि जो ईद की नमाज पढ़ते थे हम पहले कम्यून के लोकेला में, उसको उन्होंने गैर कानूनी करार दे दिया कि भाई मर्द औरतें जो है वो सेपरेट होती हैं। तो ये एक मैं समझता हूँ बड़ी एक मुनाफिकी है, आप समझ रहे हैं, मुनाफकत है। इसमें मैं भी बाद में आऊंगा कि क्यों है ये। तो इसके ऊपर बकायदा आज चौथी बार हमारा जो सेशन हुआ है तो फिर उसमें डेनिश पीपल्स पार्टी जो है उन्होंने इस इशू को रेज किया। और वहां पे आप यकीन करें कि मुझे इतना अफसोस होता है कि हमेशा ये होता है डेनिश सोसाइटी में, आप देखें कि बहुत सारी ऐसी तंजीमें हैं, बहुत सारी ऐसी स्पोर्ट्स हैं, बहुत सारी ऐसी जगह हैं जहाँ पे अपने लेडीज के अपने ग्रुप होते हैं और जिसमें मर्दों की अपनी एक्टिविटीज होती हैं, लेकिन सिर्फ और सिर्फ मुसलमानों को टारगेट बनाया जाता है। और मैंने वहां पे बड़ी एक जो मिगल प्यान है डेनिश पीपल्स पार्टी का, खैस्तान प्यूलो है पीपल्स पार्टी का, यूएन बे वाटर लिबरल अलायंस की, सीन प्यूवेल है बिन्सवा पार्टी की, इन सब ये एक तरफ सारे तो मैं समझता हूँ एक इनका जो रवैया था, जो इनकी जो पॉइंट्स थे वो एक इस्लामोफोबिक और एक खतरनाक किस्म की हमारी जमहूरियत के लिए उनके पॉइंट्स थे। ये मेरी एक जाती राय है। और मैं एक तरफ और बकाया सारे चुप, लेफ्ट विंग पार्टीज में सब चुप, جن کو آپ اکثر ووٹ دیتے ہیں سب چپ، یہ مسلمان یہ ان کو یہ کیا جائے وہ کیا جائے، یہ کھوینے ہونا چھوکنے ہیں، نیگیٹو سوشل کنٹرول ہے. تو وہاں پہ میں نے ایک سوال اٹھایا جس کا بھی میں کلپ لگاؤں گا ابھی تھوڑی دیر میں لگ رہا ہے. میں نے ان سے کہا آپ مجھے یہ بتائیں کہ آپ یہ کہتے ہیں کہ جو تنظیمیں ہیں جو سوئے محل لیتی ہیں اور سوئے محل کے اندر جو گروپ ہیں جس میں صرف لیڈیز ہوتی ہیں اس میں وہ کہتے ہیں مرد نہیں اب آ سکتے، یہ سوئمنگ کرتی ہیں، اس کو آپ کہتے ہیں کہ یہ مسلمان عورتیں کرتی ہیں، یہ پینے ہونا چھوکنے ہیں. تو میں نے ان سے یہ پوچھا، یہ بڑا نوٹ کرنے والا پوائنٹ ہے، اور میں نے ان سے پوچھا آپ جتنے بھی رائٹ ونگ پہ ہیں جو مسلمانوں کو برا بھلا کہہ رہے ہیں، آپ مجھے یہ بتائیں کہ یہ صرف پینے ہونا چھوکنے اور صرف عورتوں کے ساتھ بربریت تب ہے جب یہ کوپن ہیگن کمیون کی جو ڈسٹنکشن ہے اور کوپن ہیگن کمیون کی جو لوکیل ہیں، جو رومز ہیں، فیسلٹیز ہیں، ان میں ہوتا ہے تب یہ کھوینے ہونا چھوکنے ہیں، یا یہ چیز کہ مرد عورت اکٹھے نہیں ہوتے سیپریٹ ہوتے ہیں، یہ اپنے آپ میں کھوینے ہونا چھوکنے ہیں. یہ دیکھیں سوال آپ لوگ، میں پھر ذرا سننے والے ہیں ان کو دہرا رہا ہوں. میں نے ان سے یہ سوال کیا کہ جب آپ یہ کہتے ہیں کہ یہ عورتوں کے ساتھ بربریت ہے تو یہ اس کو اسلامک ٹریڈیشن سے اس کو ختم کیا جائے، تو میں نے سوال یہ کیا جب یہ کوپن ہیگن کمیون کی فیسلٹیز میں ہوتی ہیں چیز کہ عورت و مرد سیپریٹ ہوتے ہیں، تو کیا یہ اس لیے آپ کہہ رہے ہیں کہ عورتوں کے لیے اوپر بربریت ہے کہ یہ کمیون کی فیسلٹیز میں ہو رہی ہے، یا یہ اپنے آپ میں کہ عورت و مرد سیپریٹ ہے یہ اپنے آپ میں آپ سمجھتے ہیں کہ یہ عورت کے اوپر بربریت ہے؟ یہ میں نے سوال کیا اور کسی سے جواب نہ دیا گیا ہو کہ کوئی جواب نہ دے. پھر میں نے دوسری بار کیا، پھر تیسری بار جو میں نے کیا، میں نے کہا میں اس لیے یہ سوال کر رہا ہوں تو آپ سمجھتے ہیں کہ کوپن ہیگن کمیون کی فیسلٹیز کے حوالے سے، مطلب کمسٹک سیل اور سوئے محل کے حوالے سے بات نہیں ہے، بات یہ ہے کہ اگر مرد عورت جو ہے وہ سیپریٹ بیٹھتے ہیں کسی پروگرام میں سوئمنگ میں مسلمانوں کی، تو آپ اس چیز کو غلط سمجھتے ہیں. تو پھر آپ مجھے یہ بتائیں کہ جو یہودیوں کا سینگاگ ہے خشتیل کل میں، وہاں پہ جب مرد عورتیں سیپریٹ بیٹھتی ہیں تو کیا اس پہ آپ کنڈیم کرتے ہیں؟ کیا ادھر بھی آپ سمجھتے ہیں کہ یہ عورتوں کے اوپر بربریت ہے؟ آپ یقین کریں ایسی خاموشی چھا گئی پورے اسمبلی میں، یہ دیکھنے والی تھی، سارے چپ. میں نے کہا کہ اگر آپ سمجھتے ہیں اسلامک ٹریڈیشنز جہاں پہ مرد عورت سیپریٹ ہوتے ہیں جمناسٹک کرتے ہوئے یا سوئمنگ کرتے ہوئے یا ویسے بیٹھتے ہوئے، ان کے اوپر آپ نے پابندی تو لگا دی ہے، تو پھر آپ اپنے منہ سے یہ کہیں کہ جو سینگاگ میں یہودیوں کا جو ٹیمپل ہے یہاں پہ، وہاں پہ جب وہ عورتوں کو پیچھے بٹھاتے ہیں اور سیپریٹ بٹھاتے ہیں اور مردوں کو آگے بٹھاتے ہیں، ادھر بھی کہیں کہ وہ بھی پھر بربریت کر رہے ہیں اپنی عورتوں پہ؟ یقین کریں میں نے جب یہ سوال کیا، پہلے تو انہوں نے جواب نہ دیا، جب میں نے یہ بات کی خاموشی، کوئی آگے جواب نہیں دے سکتا، ان کی تو ضرورت ہی نہیں ہے کہ یہ کہے. میں نے کہا یہ اس لیے آپ لوگ منافقت کر رہے ہو، اگر آپ لوگوں کے دل میں یہ بات ہوتی کہ مرد عورت جو ہے وہ ایک ریلیجس پرپس کی وجہ سے اکٹھے نہیں ہوتے، تو پھر آپ ہر ریلیجن کو کہیں کہ یہودی بھی کر رہے ہیں تو وہ بھی غلط ہے، مسلمان بھی کر رہے ہیں وہ بھی غلط ہے. نہیں، آپ لوگ صرف مسلمانوں کو کہتے ہو، آپ لوگ صرف جو ہے ہمارے اوپر جو آپ لوگ قانون بناتے ہو، اس لیے یہ آپ کی منافقت ہے اور یہ آپ لوگ مسلمانوں کو کیا کہتے ہیں ہنٹ کر رہے ہو، ڈسٹرب کر رہے ہو، خراب کر رہے ہو. آپ یقین کریں وہاں خاموشی چھا گئی. کیوں؟ کیونکہ مجال ہے کسی کی، ہے کسی کی مجال جو یہاں کی جو یہودی مائنورٹی ہے ان کے خلاف کوئی بات کرے؟ تو میں یہ سمجھتا ہوں کہ وہاں پہ یہ بڑی بین پر وہاں پہ کسی نے یہ بات کی ہوگی اور جس وجہ سے ان کے پاس آرگومنٹ ہی نہیں تھا. آپ یقین کریں میں ایک طرف اور یہ سارے دوسری طرف، اور جو بقایا ہمارے نادان دوست ہیں انس لسٹ میں، غاری خیل منسٹر میں، وہ تو کچھ بولے ہی نہیں نا، وہ تو چپ رہے بالکل، ان کے تو منہ کو تالے لگ گئے. تو وہاں پہ ہم فری کون ہی بول رہے تھے، میں بول رہا تھا. تو یہ بڑی، آپ دیکھیں نا کہ یہ اس سے بڑی منافقت کیا ہو سکتی ہے. تو اگر آپ یہ بات غلط ہے تو ادھر بھی کہیں غلط ہے، ادھر تو کسی نے نہیں کہا. تو اسی طرح اس پہ بھی بحث ہوئی. اس کے بعد ہمارا ایک بہت بہت بڑا ایشو ہے جس کے اوپر میں نے بھی باقاعدہ بات کی کچھ عرصہ پہلے، ہوئی ہے कि कोपन हैगन के छिंग प्या के इलाके में वहां पे कोई पुलिस ने किसी यंग बंदे को गाड़ी में रोकने की कोशिश की, वो नहीं रुका, पर वो उसने पुलिस के कहने पे इतना नहीं रुका, तो उसने क्या किया, उसने गाड़ी भगाने की कोशिश की। तो वो वीडियो पे है, वीडियो नजर आती है कि एक पुलिस वाला जो है वो गाड़ी के पीछे खड़े हो गए, यानी कि वो गाड़ी के आगे नहीं खड़ा, गाड़ी उससे दूर भाग गई, वो गाड़ी के बैक साइड पे खड़े होके उसने फायर कर दिए, उसने मुखालबत को 6 फायर किए और जो बंदा था वो जख्मी हो गया। और अब वो केस जो है वो पुलिस के एक और डिपार्टमेंट होता है जहाँ पे वो ये देखते हैं कि पुलिस वालों ने सही हरकत की है या गलत की है, उनका एक्शन सही था या गलत था, उसमें जो है ये अभी इस पर चढ़ी है। तो वहां पे यंग लोग हैं छिंग पे आके उन्होंने वहां पर दंगे फसाद किए हैं, उन्होंने कहा है कि ये जो आपने उसने गोली क्यों चलाई है, तभी गाड़ी से फरार हो रहा था, ये भाग रहा था, ये कोई उस पुलिस वाले को अपने जान का खतरा नहीं था, फिर भी इसने मैगजीन चला के उसको जख्मी कर दिया, तो ये ज्यादती है वगैरह। इसके ऊपर जो विंस्टा पार्टी है, इसको कभी आपके हमारी कम्युनिटी के लोग सपोर्ट करते थे, ये विंस्टा पार्टी जो है इन्होंने क्या सजेशन दिया, बिल पेश किया पे छिंगपिया के अंदर जो यंगस्टर्स हैं उनके ऊपर कर्फ्यू लगाया जाए, वो एक टाइम के बाद जो है वो घर से ना निकल सके। अंदाजा लगाएं कि डेनमार्क में ये भी हालात होने थे कि कोपेनहेगन असेंबली के अंदर विंस्टा पार्टी ये क्या कहते हैं बिल पेश कर दी है कि क्या कुछ एक मखसूस टाइम के बाद जो यंगस्टर्स हैं छिंगपिया में जो रहते हैं उनको ऊपर कर्फ्यू लगाया जाए, वो घर से ना निकल सके। मतलब इतनी तो
1: क्या वो डेनमार्क के शहरी नहीं है?
2: मैं कहता हूँ कि इतनी बेहूदगी। तो वहां पे बात हुई, बहस हुई, और मैंने इनसे कहा तो फिर अब अगली बार क्या होगा, जब नवंबर पे अगली बार फसाद होंगे तो फिर उधर भी आप कर्फ्यू लगा देंगे और फिर आपकी और लगा देंगे, फिर इस आप सब यंगस्टर्स को जो है रखेंगे अंदर जेल में रखेंगे, आप उनको एक किसी पिंजरे में रखेंगे, जानवर की तरह रखेंगे। उसके बाद मैंने उसे कहा कि आप एक क्रिएट कर दें ए एंड बी टीम, के कुछ लोग जो है यंगस्टर्स जो है वो किसी एरिया में रहते होंगे वो बाहर जा सकते होंगे, और जो उस एरिया में यंगस्टर रहते हैं उनको आप कर्फ्यू जो है पुलिस उनको घर फिर लेके जाएगी, आप घर जाए, आप बाहर नहीं जा सकते। अगर वो मिल के दोनों की हाउस प्लेस गए हुए हैं और वहां पे वो कोई एक्टिविटी कर रहे हैं, तो क्या एक बच्चा जो छिंगपिया में रहता है वो अब दूसरों को कहेगा लो भैया मैं घर जा रहा हूँ, मुझे अब कर्फ्यू है, मैं बाहर छिंगपिया में नहीं रह सकता। और अगर वो बाहर से छिंगपिया के बाहर रह के और वो घर आ रहा होता है, वो छिंगपिया से गुजर के अपने घर जाना है कर्फ्यू के टाइम के बाद, तो क्या पुलिस उसको अरेस्ट कर लेगी? मतलब ये इतनी बेहूदगी और इतना पागलपन और इतनी हेटनेस का मुजाहरा है कि मैं कहता हूँ कि वहां पे भी फिर हमारी बहस हुई, कहता लंबी चौड़ी बहस हुई, और वहां पे भी मैंने उनसे कहा कि ये आप लोग ज्यादती कर रहे हैं, गलत कर रहे हैं। और आप
1: तो विंस्टा पार्टी की कौन सी पार्टियां उनकी हमायत कर रही थी?
2: वहां पे कुछ पार्टी हमायत कर रही थी, कुछ काफी पार्टी हमायत नहीं भी कर रही थी, लेकिन उसपे मेरा ख्याल से अभी मेरे जेहन में निकल गया कि एग्जैक्ट कौन सी पार्टी जो है वो हमायत में थी।
1: तो जब गैर मुल्की नसाद जो जिनको वोट का जमहूरी हक मिला हुआ है, तो जब इन पार्टियों को वोट देते हैं तो वोटर सपोर्टर सोचते नहीं होंगे?
2: भाई देखें, मुझे यही तो अफसोस होता है कि आप अपने पैरों पे खुद कुल्हाड़ी मार रहे हैं, खुद जो है आप ऐसे लोगों को वोट देते हैं जो या तो एक तो आपके खिलाफ बात करते हैं, या आपके खिलाफ बात हो रही हो तो आपके हक में बोलते ही नहीं है, चुप बैठे रहते हैं। तो इसलिए जो है मैं समझता हूँ कि ये आप देख लें, इसी दिनों में इंगा स्टॉय पे जाए, उसने भी बकायदा एक क्या कहते हैं प्रपोजल पेश किया है कौमी असम्बली में, जहाँ पे वो ये बात करती है कि आज के बाद जो बच्चे हैं मुसलमान बच्चे हैं स्कूलों में उनको रोजा रखने की इजाजत नहीं होनी चाहिए। उसने को 15 पॉइंट दिए हैं, उसमें एक पॉइंट ये था। दूसरा उसने पॉइंट ये दिया है कि जो जैकेटें होती हैं तून या का वो इनको पहनने की इजाजत नहीं होनी चाहिए। मैं समझता हूँ मेरा खूबसूरत अच्छा मुल्क डेनमार्क किस जगह किस तरफ ये लोग सियासतदान लेके जा रहे हैं, ये बदबख्त और कमबख्त सियासतदान किस तरफ लेके जा रहे हैं? क्या हम जमहूरियत पसंद नहीं है? क्या जमहूरी मुल्क डेनमार्क नहीं है? उसमें आप देखें, मैंने इनसे ये सवाल किया फेसबुक पे, मैंने ये लिखा, मैंने इनसे कहा आप बताएं कि आप किस तरह लोगों को रोजा रखने से क्या कहते हैं रोकेंगे? क्या कोई स्पेशल पुलिस होगी? شرطہ ہوگی کوئی سکولوں میں جو بچوں کو بائی فورس ان کے منہ میں کھانا ڈالے گی. مطلب یہ کون سی یہ ضلالت ہے, یہ کیا, یہ کس طرف آپ ڈنمارک کو لے کے جا رہے ہیں؟ لیکن میں نے ہمیشہ یہ بات کہی ہے کہ آپ خود بھی, آپ کا اپنا بھی ایک اس میں ہمارا بلیم ہے, کیونکہ بلیم میں کرتا ہوں اپنے لوگوں کو, کیونکہ آپ ووٹ دیں, ووٹ خاص کریں, جو آپ کے لیے بولتے ہیں ان کی سپورٹ کریں, وہ ٹرینڈ چھوڑیں جو پہلے بھی آپ ان پارٹیوں کے ممبر تھے آتا کہ اور کیا کہتے ہیں وہ آپ کے خلاف بول رہے ہیں لیکن آپ اپنی سیٹ کے لیے کہہ رہے ہیں کہ نہیں اس کو سپورٹ کریں, اس کو کریں, چھوڑیں ان چیزوں کو. جو پارٹیز آپ کے حق میں بول رہی ہیں, جو آپ کے حق میں ہیں پارٹیز, ان کو آپ سپورٹ کریں. اور اس کے بعد یہ ہے کہ میں سمجھتا ہوں کہ اس وقت پورے ڈنمارک میں اگر کوئی پارٹی ہے جو پوٹینشیل رکھتی ہے آپ کے بچوں کے لیے بول, آپ کے بچوں کے حق میں بولنے کے لیے, آپ کے حق میں بولنے کے لیے, تو فری کون ہے آپ؟ میرا یہ اوپن چیلنج ہے, مجھے آپ بتا دیں کہ کوئی پارٹی ایسی ہے یہاں پہ جو آپ کے لیے اس طرح بولتی ہو, جو فری کون ہے بولتی ہے. ہم پارلیمنٹ میں تھے, ہم تب بھی بولتے تھے, اب میں کوپن ہیگن اسمبلی کا ممبر ہوں, وہاں بھی میں بولتا ہوں. مجھے دکھا دیں اگر وہ کوئی پارٹی آپ کے حق میں اس طرح بولتی ہے. ابھی تو آپ نے دیکھا ہے کہ گاڑی کھیل ونستا نے, جس کو آپ نے بھرپور ووٹ دیا اس بار, ریکھیل ونستا نے کچھ دن پہلے تسلیم کیا ہے اور کہا ہے کہ آپ کو پتا ہے کہ پہلے جو یہ جو رائٹ ونگ پارٹیز ہیں انہوں نے یہ بات کہی کہ آج کے بعد جب آپ نے پارلیمنٹ جب آپ نے لینا ہے, آپ نے جب پاسپورٹ لینا ہے, تو ابھی بہت ساری شرطیں ہیں, شرطیں جب آپ ان کو فلفل کر لیں اس کے بعد آپ کو پاسپورٹ مل جاتا ہے. لیکن آپ نے دیکھا, بہت ہی افسوس کی بات ہے کہ مولانا حافظ ادریس صاحب جو ہے انہوں نے ساری ریکوائرمنٹس پوری کر لی تھی قانون کی, اس کے باوجود ان کو پاسپورٹ نہیں ملا. کیوں؟ کیونکہ کچھ رائٹ ونگ پارٹیز انکلوڈنگ اب سوشل ڈیموکریٹ نے یہ کہا ہے کہ اب ہم صرف جو نیوٹرل ریکوائرمنٹس ہیں اسے نہیں دیکھیں گے, ہم یہ بھی دیکھیں گے کہ بندے کا ذہن کیسا ہے. اندازہ لگائیں کہ بندے کا ذہن کیسا ہے, تو اس نے فیس بک پہ پہلے کبھی کوئی ایسی چیز جو ہمیں پسند نہیں ہے, جو ہم سمجھتے ہیں غلط ہے, تو اس لیے ہم ان کو دیں گے. اس طرح کہ انہوں نے مولانا ادریس صاحب ہے, حافظ ادریس صاحب ہے, انہوں نے ہر وہ بل کے اوپر نام تھا ان کا, ان کو ملنا تھا, انہوں نے ان کا نام بل سے ہٹا دیا اور نہیں دیا کہ بھائی یہ جو یہ امام ہے اور یہ ان کی جو باتیں ہمیں نہیں پسند تو ہم نہیں دیتے. یہ کتنی بڑی جس طرح کہ,
1: لیکن سکندر چونکہ یہ جمہوری ملک ہے, ان کی بڑی تنظیم ہے, تو تنظیم کو احتجاج بھی ریکارڈ کرانا چاہیے تھا اپنا.
2: جی جی جی جی, میں آپ کو بتاؤں نا, اس میں یہ ساری صرف جو ریسسٹ اور جو ان وہاں تک خیریس پارٹیز تھی, یہ وہ پارٹیز جو ہے اس چیز کو سپورٹ کرتی تھی, پھر سوشل ڈیموکریٹ نے اس کو سپورٹ کیا, اور اب کچھ دن پہلے جو غریکھیل ونستا ہے انہوں نے بھی اعلان کیا کہ ہم بھی اسے سپورٹ کرتے ہیں, ہم بھی اس چیز کو سپورٹ کرتے ہیں کہ آج کے بعد کوئی فورنر لیتا ہے پاسپورٹ کی اپلیکیشن دیتا ہے تو 10-11 سال بعد پھر وہ سارے ٹیسٹ دیتا ہے, پھر وہ ساری ریکوائرمنٹس پوری کرتا ہے, اس کے بعد پھر ہم اس کا ذہن دیکھیں گے کہ یہ کیسی ذہنیت کا مالک ہے. آپ اندازہ لگائیں کہ تھاٹ پولیس, مطلب ذہنیت کو چیک کرنے کے لیے ابھی کہ پولیس بٹھائیں گے کہ آپ, اچھا پھر جو سیاستدان ہیں وہ مسلمانوں کے خلاف ہے اکثر ڈینش پارلیمنٹ میں, تو اس میں کیا یہ پھر اس کے خلاف بولیں گے کیا؟ اس کے پھر یہ کیا کہتے ہیں کہ آپ نے فیس بک پہ 10 سال پہلے یہ لکھا ہم آپ کو پاسپورٹ نہیں دیتے, یہ کون سی جمہوریت ہے؟ تو اب غریکھیل ونستا نے بھی اس میں
1: اپنی آواز اٹھاتے ہیں سکندر, اور ووٹ تو بہت زیادہ ہیں کوپن ہیگن کمیون میں بھی, پورے ڈنمارک میں غیر ملکیوں کے ووٹ ہیں. جب انہیں اپنے حقوق کا اس جمہوری ملک میں پتہ ہی نہیں, ووٹ دینا ان کا جمہوری حق ہوتا ہے, جب یہ ووٹ دیتے ہیں اور اس کے بعد جو ہے وہ بات چیت شروع ہو جاتی ہے, تو ووٹ دینے سے پہلے یہ سوچتے کیوں نہیں ہیں لوگ؟
2: کیونکہ اپنے اپنے انٹرسٹ ہوتے ہیں, کچھ گندے انڈے ہیں, کچھ میر جعفر میر صادق ہوتے ہیں, کچھ لوگ جو ہیں وہ خود یہ کیٹیگری ہے, دوسری کیٹیگری وہ ہوتے ہیں جن جو اپنے وہ مثال طور پہ ممبر ہیں انہیں پارٹیز کے, تو وہ کیا کہیں, وہ پھر اپنے پارٹی کا دفاع کرتے ہیں. کچھ لوگوں کو اپنی سیٹ کا انٹرسٹ ہوتا ہے, اس طرح ڈفرینٹ ریزنز ہوتی ہیں, یہ ضروری نہیں کہ ہر کسی کی بہت بھی ریزن ہے ساتھ دینے کی ان کا, لیکن سب کی اپنی اپنی ریزنز ہوتی ہیں. اور جب تک آپ اپنے ذات سے ہٹ کے مشترکہ طور پہ آپ یہ نہیں دیکھیں گے کہ ایز اے کمیونٹی ایز اس ملک کے شہری کے طور پہ اس ملک کے لیے ہماری کمیونٹی کے لیے کیا بہتر ہے, تب تک ایسے ہی ڈیوائڈ اینڈ رول ہوتا رہے گا. آپ جو ہے اپنے چھوٹے مفاد کے لیے اپنا بڑا مفاد جو ہے اس کو نقصان پہنچائیں گے.
1: بہت شکریہ سکندر. یہ حال ہی میں جو ہے 14 اگست کے حوالے سے پروگرامز ہوئے, اس پر ہم بعد میں آتے ہیں, یہ میڈل کی طرف آتے ہیں, یہ میڈل کیسے ملتے ہیں. اس سے پہلے جو مختلف پروگرام ہوئے, سب جگہوں پہ پروگرام ہوئے, بڑا پروگرام تھا جو پاکستان امبیسی کا جو آفیشیل پروگرام تھا, اس میں کثیر تعداد میں لوگوں نے شرکت کی اور سب نے جو ہے, ہماری ڈینش سفیر بھی وہاں موجود تھی, تو آپ نے دیکھا کہ وہاں کتنا خوشگوار ماحول تھا, اس پر آپ کیا روشنی ڈالیں گے؟
2: دیکھیں, میں سمجھتا ہوں کہ یہ ہماری بڑی خوش نصیبی ہے کہ اس وقت جو امبیسی کا جو عملہ ہے اور ان کو جو ان کی جو سربراہی کر رہے ہیں امبیسڈر صاحب, یہ میں سمجھتا ہوں کہ ڈنمارک کے پاکستانی جتنے بھی یہاں پہ بستے ہیں ان کے لیے بڑی خوش نصیبی ہے کہ اس جیسے امبیسڈر جو ہے وہ یہاں پہ آئے ہیں اور وہ بہترین کام کر رہے ہیں پاکستان اور ڈنمارک کے ریلیشنز کے حوالے سے. ان کی اوپن ڈور پالیسی جو ہے وہ سب کے سامنے ہے, وہ ہر جگہ جہاں بھی کوئی بلائے انہیں وہاں جاتے ہیں, ملتے ہیں لوگوں سے, امبیسی کے دروازے کھلے ہوئے ہیں. اور جو 14 اگست کے دن جو فنکشن ہوا ہے وہ میں سمجھتا ہوں بہت اچھا ہوا ہے اور وہ اس بات کی گواہی دیتا ہے کہ کتنے خوبصورت اور منظم طریقے سے انہوں نے 14 اگست کی سیلیبریشن کی ہے, جس میں پہلی بار یہ ہوا ہے کہ ڈینش امبیسڈر جو پاکستان میں ہوتی ہیں پاکستان کی, انہوں نے بھی شرکت کی ہے. یہ بتاتا ہے کہ اس وقت ڈنمارک اور پاکستان کے جو ریلیشنز ہیں وہ بہت اچھے ہیں, بہت ٹائٹ ہیں اور بہت یہ قریب آ چکے ہیں. تبھی ان کی امبیسڈر یہاں پہ بیٹھی ہوئی تھی اور یہ کریڈٹ جو ہے یہ امبیسڈر صاحب جو ہیں ایکسلینسی شعیب سرور صاحب, یہ ان کو جاتا ہے. انہوں نے 2-3 سال یہاں رہے کہ جو انہوں نے جو اپنے سفارت خانہ جس طریقے سے چلایا ہے, اپنے ڈپلومیٹک اپنے جو ڈیوٹیز ہیں ان کو جس طریقے سے سر انجام دیا, یہ ان کی کیا کہتے ہیں, یہ وہ فروٹ ہے اب اس کا جو ہم دیکھ رہے ہیں. اور 14 اگست اور ڈنمارک اور پاکستان امبیسی کی اس فنکشن کی بات کی جائے اور راجہ غفور افضل صاحب آپ کی شیلڈ کی بات نہ کی جائے تو یہ بھی ناانصافی ہے. میں جناب دل کی عطا گرائیوں سے راجہ صاحب آپ کو, آپ کمیونٹی فورم کے چیئرمین ہیں, آپ کو میں خراج تحسین پیش کرتا ہوں اور مبارکباد دیتا ہوں کہ وہاں پہ ساری کمیونٹی کے سامنے آفیشلی 14 اگست کے دن فلیگ سیرمنی کے بعد امبیسڈر صاحب اپنی تقریر میں آپ کو بلایا اور آپ کو ایز اے کمیونٹی لیڈر ریکگنائز کیا کہ آپ نے جو میرے سامنے تو 20 سال کی آپ کی یہ کیا کہتے ہیں جد و جہد ہے, لیکن آپ 35 سال سے کر رہے ہیں. انہوں نے اس چیز کو ریکگنائز کیا اور آپ کو شیلڈ پیش کی, سب کے سامنے کی, کمیونٹی کے سامنے کی, بچوں کے سامنے کی, ماؤں بہنوں کے سامنے کی, بزرگوں کے, ساری کمیونٹی کے سامنے کی. میں سمجھتا ہوں یہ بہت بڑی ریکگنیشن ہے اور آپ نے جو دن رات ایک کر کے اس کمیونٹی کی لیڈری سنبھالی ہوئی ہے, اس کمیونٹی جو آپ نے کمیونٹی فورم دے کے اس میں آپ جو اس کمیونٹی کے لیے ایکٹیویٹیز کرتے ہیں اور آپ کی جو یہ امبریلا آرگنائزیشن ہے جس میں ساری تمام پاکستانی جو کرتا دھرتا سوسائٹیز ہیں اور تنظیمیں جو ہیں اور جو ساری جو آپ کی اس امبریلا آرگنائزیشن انڈر ہے, میں سمجھتا ہوں کہ امبیسی نے بہت خوب بہت صحیح اس چیز کو ریکگنائز کیا ہے. آپ کو ایز اے کمیونٹی لیڈر, آپ کی جو جناح صاحب رحمت اللہ علیہ کے حوالے سے جو آپ پروگرام کرتے ہیں ان کی 150 ایئرز کی برسی پہ, شاید اس سالگرہ پہ جو ہے انہوں نے اس چیز کو ریکگنائز کیا ہے, اس کی میں آپ کو بہت بہت مبارکباد پیش کرتا ہوں.
1: سکندر, ایک اور بات کرتے چلیں کہ آپ کو ستارہ امتیاز ملا اور اس کے بعد ہم نے دیکھا کہ اسٹیٹ کے وزیر اعظم شہباز شریف صاحب نے آپ کو عام بھیجے, پاکستان اسٹیٹ کے وزیر خارجہ انہوں نے آپ کو عام بھیجے, یہ بھی ذرا بتائیں انہوں نے عام کیوں بھیجے آپ کو؟
2: دیکھیں کہ ان کا بڑپن ہے, آئی فیل ویری آنرڈ کہ انہوں نے یہ بھیجے. ये जाहिर बात है ऐसे होता है ना कि जब आम का सीजन होता है तो वो फिर प्राइम मिनिस्टर साहब जो हैं वो और जो हमारे जो फॉरेन मिनिस्टर हैं वो फिर आम जो है वो भेजते हैं, उन्होंने डिफरेंट ममालिक के प्राइम मिनिस्टर्स को भी भेजे, उनके जो और आप समझ लें जो जिनको वो समझते हैं कि उनको गिफ्ट देना चाहिए उनको देते हैं, उसमें एम्बेसडर्स भी होते हैं, उसमें जो हमारी इंडस्ट्रियलिस्ट भी होते हैं, उसमें प्राइम मिनिस्टर भी होते हैं। अभी लगाई थी मेरे ख्याल से लिथुएनिया के प्राइम मिनिस्टर साहब ने लगाई थी, तो मैं आई फील वेरी बड़ी हम्बली ये कह रहा हूँ कि आई फील वेरी ऑनर्ड और ये क्या कहते हैं मैं बड़ा शुक्रगुजार हूँ हमारी जो पाकिस्तान की क्यादत है उनका कि वो मुझे इस लायक समझते हैं कि उन्होंने मुझे ये भेजे, पिछले साल भी भेजे थे इस बार भी भेजे हैं। आई फील वेरी हम्बल्ड, आई फील वेरी ऑनर्ड और मैं उनका दिल की अथाग्राहियों से शुक्रिया अदा करता हूँ कि वो मुझे इस काबिल समझते हैं कि उन्होंने मुझे ये भेजे।
1: सिकंदर, ये सफीर मोहतरम की कामयाबी है, आगे हाजी असलम अहर साहब बात कर रहे थे कि उनका टेन्योर जो है वो 2 साल बढ़ाया जाए। सिकंदर देखें, 14 अगस्त के हवाले से अगर 2026 की हिस्ट्री को देखा जाए, लोग तो बनाते रहते हैं, इसमें कोई दो राय नहीं है। इस पाकिस्तान वेलफेयर सोसाइटी ने प्रोग्राम किया एल्बर्सन में, इसी तरह जो है वो दूसरी तंजीमात ने प्रोग्राम किया, मुस्लिम लीग नवाज़ ने प्रोग्राम किया, इसी तरह जो मैंगो फेस्टिवल हुए उससे पहले जो 14 अगस्त के प्रोग्राम हुए और उसके बाद पाकिस्तान अम्बेसी का बड़ा प्रोग्राम हुआ, इसी तरह पाकिस्तान सोसाइटी ने प्रोग्राम किया, तो ये सारा क्रेडिट जो 14 अगस्त के हवाले से आए वो सफ़ीर मोहतरम का काम जो है हमें नज़र आता है। तो जो लोग आप डिमांड कर रहे हैं उनकी 2 साल टेन्योर और बढ़ाया जाए, आप क्या कहते हैं?
2: मैं तो समझता हूँ कि अगर ये काम हो जाए तो ये बहुत बड़ी हमारी खुशनसीबी है। मैं कल आपकी एक पोस्ट पढ़ रहा था, आपने बड़ी एक दिलचस्प पोस्ट लगाई कल जिसमें आपने ये बता रहे थे कि पाकिस्तानी जो है वो कितने डेनमार्क में आए हैं इस पिछली दहाई में, और उसमें मैं पढ़ रहा था आपकी खबर कि उसमें 2010, 11, 12, 13, 14 यानी कि इन एम्बेसडर के आने तक 200 से 500 के दरमियान जो है पाकिस्तानी जो है वो डेनमार्क आ रहे थे। तो अचानक जो है 24 और 25 में, अचानक 24 में कोई 800 प्लस लोग आए हैं और 2025 में तकरीबन को 1500 लोग जो है वो आए हैं, कहाँ 200 और कहाँ 1500। तो मैं सोच रहा था कि यार ये देखो ये जो एम्बेसडर साहब हैं इन्होंने इतना बेहतरीन काम किया, डेनमार्क और पाकिस्तान के रिलेशन इतने बेहतर हो रहे हैं कि कितने लोग 2024 और 25 में यानी कि इनके इनके टेन्योर के दौरान जो है इतने सारे लोग आए हैं। तो ये इस चीज की गवाही देती है कि एक डेनमार्क और पाकिस्तान के डिप्लोमेटिक रिलेशंस, डिप्लोमेटिक टाइज बेहतरीन हो रहे हैं और उसका क्रेडिट इन्हें जाता है कि ये आए हैं। तो इन्होंने, क्योंकि मुझे ये भी पता है, मैं अक्सर ही बात करता हूँ, बहुत सारी ऐसी बातें होती हैं जो कम्युनिटी नहीं देख रही होती, जो पसे पर्दा हो रही होती है, जो मुल्कों के दरमियान हो रही होती है, जो डिप्लोमेसी के दरमियान हो रही होती है, जो एम्बेसडर्स के दरमियान हो रही होती है, वो आप नहीं देख रहे होते। कुछ चीज़ों का मुझे पता है, कुछ चीज़ों का मुझे इल्म है और मैं देख रहा होता हूँ और इन्होंने बहुत काम किया है। और इन्होंने सिर्फ ये नहीं कि वो एम्बेसडर आते हैं कहते हैं ट्रेड बढ़ाओ और बस जो एक ड्यूटीज है, नहीं, ये उससे बढ़ के जो है इन्होंने काम किया है और उससे बढ़ के इनका इंटरेस्ट और इनका फोकस रहा है सॉफ्ट डिप्लोमेसी पे, पाकिस्तान और डेनमार्क रिलेशन के ऊपर, पाकिस्तान का इमेज बेहतर करने में, एक्सेट्रा एक्सेट्रा। मैं समझता हूँ कि अगर इनको 2 साल और यहाँ पे मिल जाते हैं ये भी हमारी खुशनसीबी होगी और ये हमारे लिए एज अ कम्युनिटी जो है और एज अ डेनिश पाकिस्तानी ये डेनमार्क और पाकिस्तान के लिए बहुत बहुत बहुत अच्छा अच्छे साबित हो सकते हैं।
1: सिकंदर, फ्री ग्रोने पार्टी के पहले आपके साथी थे, ओखियाले हैं, बड़ा मुतर्रक हैं, बड़े पोलाइट हैं, इलेक्शन भी लड़ते हैं, उन्होंने 2-3 इलेक्शन लड़े और आगे भी इलेक्शन लड़ेंगे और अपना सफ़र वो जारी रखते हैं। राशिद ने कल हमारे एजाज़ में, आपके एजाज़ में एक दावत की, उसके मुतल्लिक आप क्या फरमाएंगे?
2: ये देखें, राशिद अली का प्यार है, मोहब्बत है कि उन्होंने सारे मीडिया डेनमार्क, जितना भी डेनमार्क का मीडिया है, पाकिस्तानी डेनिश मीडिया, उसे बुलाया, कुछ और जो दोस्तों को बुलाया और हमारे ऑनर में रखी कि हमें, मुझे ये सदारती जो मेडल मिला है जो हुकूमत पाकिस्तान ने दिया है और आपको जो एम्बेसी में आपके کمیونٹی لیڈر ہونے کی جو ریکگنائز جو آپ کو کیا ہے اس میں ان کے لیے اس حوالے سے انہوں نے دعوت دی. اور میں سمجھتا ہوں کہ راشد صاحب کا یہ پیار ہے, محبت ہے, ان کی یہ ایک کمٹمنٹ جو ہے ہمارے ساتھ, کمیونٹی کے ساتھ, اس حوالے سے انہوں نے, میں بڑا ان کا شکر گزار ہوں کہ انہوں نے یہ پروگرام کل رکھا. یہاں پہ کل احمد فاروق صاحب جو ہیں بہت ہی محترم امبیسڈر صاحب, جو کہ جو شعیب سرور صاحب سے پہلے امبیسڈر تھے, وہ کیا کہتے ہیں یہاں پہ آئے ہوئے تھے اور بیسکلی انہوں نے بھی کل کھانا رکھا ہوا تھا اسی ٹائم پہ. ان سے بھی میں نے بڑی محبت سے, بڑے پیار سے میں نے ان سے معذرت کی کہ اس میں ہم نہیں آ سکتے کیونکہ راشد صاحب نے ہمارے لیے یہ پروگرام رکھا ہوا تھا. تو میں راشد صاحب کو یہی کہوں گا کہ اللہ پاک ان کے کاروبار میں, ان کی زندگی میں, ان کے زندگی کے ہر حالات میں جو ہے رحمتیں نازل کرے, مزید ان کے کاروبار میں برکتیں پیدا کرے اللہ پاک. میری تو یہی دعا ہے اور میں ان کے لیے ان کا شکریہ ادا کرتا ہوں کہ انہوں نے ہمارے آنر میں نکل دعوت رکھی.
1: سکندر, میں آپ سے جاننا چاہوں گا, یہ جو اوارڈ ملتے ہیں, ستارہ امتیاز ملتا ہے, یہ ایسے ہی مل جاتا ہے یا آپ کو جو مل گیا یہ ویسے ہی مل گیا؟
2: دیکھیں یہ جو
1: اس کا پورا پروسیجر اگر بتا سکتے ہیں تو.
2: دیکھیں یہ جو پریزیڈینشیل جو میڈل ہوتا ہے نا, یہ ہائیسٹ جو پاکستان کی جو ریکگنیشن ہے, جو میڈلز ہوتے ہیں, جو کیٹیگری ہوتی ہے میڈلز کی, یہ وہ ہائیسٹ کیٹیگری ہوتی ہے. یہ پریزیڈنٹ جو ہے وہ دیتے ہیں اور یہ اسٹیٹ ہوتی ہے وہ یہ فیصلہ کرتی ہے کہ اسے پرائڈ آف پرفارمنس کہتے ہیں اسے, کہ آپ نے کوئی ایسی پرفارمنس کی ہو تو تب دیتے ہیں. ایک تو یہ بات ہو گئی, اور دوسری بات یہ ہے کہ کچھ ایسے شاید وہ نادان دوست یا جن کو شاید اتنا نہیں پتا, وہ یہ سمجھتے ہیں کہ کوئی امبیسی جو ہے وہ نام دے دے تو بس میڈل مل جاتا ہے. یہ بالکل بچکانا سوچ ہے اور یہ شاید ان لوگوں کو, اصل میں وہ کبھی خود ان فیلڈ میں رہے نہیں, ان کا ان سے شاید کوئی تعلق ظاہر بات نہیں رہا, ان کو شاید پتہ نہیں ہے. یہ کچھ لوگ ایسے ہیں جو یہ کہتے ہیں کہ نہیں, وہ امبیسڈر صاحب یا امبیسی جو ہے وہ میڈل دلوا دیتی ہے. یہ بالکل خرافات ہے, اس طرح نہیں ہوتا. اس کی بڑی اسٹرکٹ قسم کی ایک پروسیس ہوتا ہے, ایک پروسیجر ہوتا ہے, اس سے آپ گزرتے ہیں. یہ پہلے آپ کا کوئی نام دیتا ہے یا کوئی جگہ سے ایک اپلیکیشن جاتی ہے کہ یہ اس کی جو ہے, یا وہ خود جو کمیٹی جو بیٹھتی ہے میڈل دینے کے لیے, وہ دیکھتی ہے کہ وہاں پہ یہاں پہ یہ لوگ جو ہیں یہ ایک پرفارمنس دے رہے ہیں, کافی عرصے سے دے رہے ہیں, یا ان کا کوئی ایسا کام ہے جو ایک میڈل کے لائق ہے, تو وہ پھر باقاعدہ 8 کو میٹنگز ہوتی ہیں. ایک باقاعدہ ایک لمبا پروسیجر ہوتا ہے جس میں اداروں کے لوگ ہوتے ہیں, جس میں فورن منسٹری کے لوگ ہوتے ہیں, جس میں پرائم منسٹری کے لوگ ہوتے ہیں, جس میں اور ایمبیسی سے رپورٹ جاتی ہے, ہر طرف سے جاتی ہے, اور اکثر جن کے نام دیے جاتے ہیں وہ اس پروسیس میں پہلی میٹنگ میں ان کا نام جو ہے وہ ریجیکٹ کر دیا جاتا ہے. پھر وہ دوسری سیشن ہوتا ہے, پھر تیسرا ہوتا ہے, پھر اس طرح کئی سیشن کے بعد جا کے ہر ادارے کی رپورٹ پڑھ کے, ایمبیسی کی رپورٹ پڑھ, اگر جس طرح ہم میں ہوں باہر رہتا ہوں, یقیناً انہوں نے ایمبیسی سے بھی پوچھا ہوگا آپ بتائیں, اور ہر آپ کو پتا نا یہ سیکیورٹی کلیئرنس بھی مانگتے ہیں. تو بہت سارے ایسے لوگ ہوتے ہیں کہ جو اگر ان کا ریکارڈ صحیح نہ ہو یا ان کی کوئی ایسی پروفائل ہو تو ادارے جو ہیں وہ کہتے ہیں کہ اس کو نہیں دینا, کیونکہ یہ پاکستان کا بہت بڑا میڈل ہوتا ہے. یہ اس طرح ہوتا ہے جس طرح یہاں کا جو کنگ ہوتا ہے وہ آپ کو غذا کھوج دے, یا ان کی الفینو اورن ہوتی ہے. تو اسی طرح یہ پاکستان کا سب سے بڑے میڈل ہیں, کیٹیگری میڈلوں کی. تو وہاں پہ بڑی اسٹرکٹ رولز ہوتے ہیں کہ کسے دیا جائے, کیسے دیا جائے. پھر آپ پہلی میٹنگ سے, پہلی پروسیجر سے اگر آپ نکل جائیں, پھر آپ کا نام دوسرے پروسیجر میں جاتا ہے, ادھر سے نکل جائے, اس طرح کرتے کرتے اکثر پہلے میں ریجیکٹ ہو جاتے ہیں, پھر کچھ دوسرے میں ہو جاتے ہیں, کچھ تیسرے میں ہو جاتے ہیں. اس طرح کرتے کرتے چند لوگوں کو وہ یہ میڈل دیتے ہیں. اور جس طرح کہ میں بتا رہا ہوں, اس میں سارے جو پاکستان کے بڑے ادارے ہیں, انٹیلیجنس ادارے ہیں, قومی ادارے ہیں, جو بڑے بڑے سیکیورٹی کے حوالے سے, ان سب سے گزرتی ہے یہ بات, تب جا کے آپ کو میڈل ملتا ہے. تو یہ جو اگر کچھ لوگوں کو

0: सकता था उस वक्त जब विंस्टा को लोग सपोर्ट कर रहे थे और विंस्टा जो है ये हमारा यहाँ नाटका बंद कर रहे थे, उस वक्त मैंने विंस्टा जो है जो जो उस वक्त जो जो हुकूमत जो आरएस को खास पसंद था उसको जो है, और मैंने यहाँ के अखबार में लिखा कि मैं इसको कंडेम करता हूँ। उसके बाद मैंने तो हमेशा अपने हमेशा बड़े वोकल और बोल्ड तरीके से मैं जहाँ पे हमारी शिनाख्त की बात आई, जहाँ पे हमारी आइडेंटिटी की बात आई, वहां पे मैं बोला, जहां पे मैंने समझा कि ये पॉलिसी जो है ये डेनमार्क को भी खराब कर रही है वहां पे मैं अपने मुल्क डेनमार्क के लिए बोला, जहां पे मैंने समझा कि ह्यूमन राइट्स की वायलेशन हो रही है वहां पे मैं बोला, पासपोर्ट की बात हुई मैं बोला, स्काफ की बात हुई मैं बोला, कुरान पाक की बहरुमती हुई मैं बोला, कश्मीर की बात हुई मैं बोला, हमेशा मैंने बात की। इसकी मैंने बड़ी सजा भी पाई है, इसकी मैं आप देख लें कि मैंने जब इसराइल के खिलाफ बोला हूँ वो मैंने इनसे कहा कि इनकी जो लॉबी है यहाँ पे जिसका सख्त इन्फ्लुएंस है यहाँ पे उसको खत्म किया जाए, तो देखें उसके बाद मुझे कितने मुश्किलात का सामना करना पड़ रहा है। तो राजा साहब ये सदारती अवार्ड ऐसे नहीं मिल जाता कि आप कोई 50 बंदे बुला के फंक्शन करते हैं तो आपको अवार्ड मिल जाएगा, या आप खुद मांगते फिरें तो आपको अवार्ड मिल जाएगा, इस तरह नहीं होता। ये बड़ी एक लंबी प्रोसीजर होता है, एक बहुत लंबा जो है एक एक एक सिस्टम होता है उसके तहत आप गुजरते हैं। नहीं तो क्या कहते हैं, सोशल वर्क तो बहुत सारे लोग करते हैं और चंद लोगों को खाना खिला देना तो आप समझे कि ये आप कम्युनिटी के लिए बड़ा काम कर रहे हैं, ये भी अच्छे काम है, बड़े काम है, लेकिन इसमें सदारती अवार्ड नहीं मिलते। सदारती अवार्ड आपको तब मिलते हैं जब आप सियासी लेवल पे कोई हुकूमती लेवल पे आप कोई ऐसे काम हो, खाब वो समाजी हो खाब वो सियासी हो, लेकिन इतने इस लेवल के काम हो तो फिर आपको रिपोर्टें भी जाती हैं और लोग आपको नोट भी करते हैं। तो मैं ये बहुत क्लियर कर दूं कि वतो इज्जत मत दशाओ वतो जिल्लत मत दशाओ, अल्लाह पाक के हाथ में इज्जत है, अल्लाह पाक के हाथ में जिल्लत है, और मैं 100 बार अल्लाह के आगे झुकता हूँ, कहता हूँ अल्लाह तेरा लाख लाख शुक्र है कि तूने मुझे इस काबिल किया और तूने मुझे ये इज्जत बख्शी, मैं इस काबिल बल्कि था ही नहीं, तूने मुझे ये इज्जत बख्शी और मुझे ये अवार्ड दिया। और मैं आज बड़े वाज़ेह अल्फाज़ों में यहाँ सबको ये कहना चाह रहा हूँ कि ये अवार्ड जो है ना इसके असल हकदार जो है मेरे वालिद साहब है, अल्लाह पाक मेरे वालिद साहब को जन्नतुल फरदौस में आला मकाम दे, मेरे वालिद साहब की बरज़ख की जिंदगी को आसान फरमाए, उनकी कब्र को जन्नत का एक बाग बनाए। असल में तो मेरे वालिद साहब जो है इस अवार्ड के हकदार हैं और ये अवार्ड जो है मैं उन्हें डेडिकेट करता हूँ। मेरे वालिद साहब जो है वो बहुत ग्रेट इंसान थे, उनका अखलाक आपके सबके सामने है, क्या जबरदस्त अखलाक था उनका, वो माशाल्लाह इतने जहीन और पढ़े लिखे थे। मेरे वालिद साहब जो हैं वो किसी से डरते नहीं थे, उन्होंने हमेशा जुल्म का मुकाबला किया और डंके की चोट पे किया और हमेशा जीते। मेरे वालिद साहब जो हैं वो जब कहीं खड़े हो जाते थे तो कहते थे पुत्र दुनिया इधर से उधर हो जाए, खड़े हो जाओ जालिम के खिलाफ, खड़े हो जाओ। हमें तो ये तालीम मिली है शुरू से, तभी तो मैं कोशिश करता हूँ कि उनके नक्शे कदम पे चलूं, और मैं इसलिए मैं पार्लियामेंट में बोलता हूँ, इसलिए मैं कश्मीर के लिए बोलता हूँ, इसलिए मैं अपने जो मुसलमानों के साथ डिस्क्रिमिनेशन होती है मैं उसके ऊपर बोलता हूँ। हमारे वालिद साहब जो थे वो तो उनकी तो उनका लेवल ही और था। तो मैं समझता हूँ कि ये जो अवार्ड है ये अवार्ड जो है इसका क्रेडिट उन्हें जाता है। और मुझे सबसे ज्यादा राजा साहब मैं आपको बात बताऊँ, मुझे खुशी इस बात की होती है कि उनका नाम जो है ना अमर हो गया है। वो जो चाहते थे कि पहले उनका बेटा जो है यहाँ पे मेंबर पार्लियामेंट भी बना, कितने लोगों को तकलीफ भी हुई, कितने लोगों ने लॉबियों ने इसके खिलाफ काम भी किया, कुछ भी हुआ, अल्लाह पाक ने इज्जत दी। उसके बाद हुकूमत पाकिस्तान ने मुझे इस नवाजा इस मेडल से और इस चीज को रेकग्नाइज किया, मेरे काम को रेकग्नाइज किया। मेरे वालिद साहब का नाम जो है वो अमर हो गया। अब जो मर्जी को कहता रहे, जो मर्जी को बोलता रहे, मैं समझता हूँ अल्लाह पाक ने जिसको इज्जत देनी होती है किसी का बाप भी कुछ नहीं कर सकता। अल्लाह पाक के हाथ में इज्जत है, अल्लाह पाक के हाथ में जिल्लत है, और अल्लाह पाक जिसको देना चाहे वो कोई बंदा कुछ नहीं कर सकता। सो मैं वेरी आजी में, बहुत ही आजी में, बहुत ही हम्बल होके मैं कहता हूँ कि मैं यकीन करें मुझे अपने आप को ये मेडल मिलने से सबसे ज्यादा खुशी इस बात की है कि मेरे वालिद साहब का जो एक ख्वाब था, मेरे वालिद साहब का जो एक एक कोशिश थी, और मेरे वालिद साहब का अब नाम जो है ना वो रिकग्नाइज हो गया है, हुकूमत पाकिस्तान ने रिकग्नाइज किया है, मेरे वालिद साहब का नाम जो है वो अमर हो गया है। मुझे इस बात की बेहद खुशी है और मैं بہت ہی بہت ہی بہت ہی ہمبل اور بہت ہو کے بہت ہی عاجزی میں میں اپنے رب کا شکریہ ادا کرتا ہوں اور اس کمیونٹی کا شکریہ ادا کرتا ہوں جس نے مجھے اتنا پیار دکھایا, اتنا ساتھ دیا, ہر الیکشن میں ساتھ دیا, ہر بار. ظاہر بات ہے بیچ میں ہمیشہ آپ سیاستدان ہوتے ہیں, اس میں آپ کے خلاف بھی لوگ ہوتے ہیں, اور جس کی مخالفت نہ ہو تو آپ سمجھیں وہ منافق ہے. حضرت علی کا قول ہے کہ جس کے دشمن نہ ہو, جس کے جس کو سب پسند کرتے ہو تو سمجھے وہ منافق ہے. اور اگر آپ نے کسی کو پرکھنا ہو نا, اب یہ دیکھ لیں کہ اس کے مخالفین کون ہیں, جتنے اس کے مخالفینوں سے بندہ پہچانا جاتا ہے. الحمدللہ اکثر جو ہماری یہاں کی جو کمیونٹی ہے اس نے کیا کہتے ہیں بہت پیار دیا ہے, بہت ساتھ دیا ہے. ہاں کچھ یہاں کی جو ریسسٹ پارٹیز ہیں وہ مخالفت کرتی ہے, یہاں کی جو زائنسٹ لابی ہے وہ مخالفت کرتی ہے, اور اس کے ساتھ ایک دو کمیونٹی کے لوگ ہوں گے جو جن کی اپنی رائے ہوگی مخالفت کرتی ہے, لیکن اس کے علاوہ الحمدللہ کمیونٹی نے بہت ساتھ دیا ہے. اور میں شکریہ ادا کرتا ہوں اللہ پاک سے کہ مجھ میں تو ایسی کوئی چیز نہیں تھی, لیکن انہوں نے میرے والد صاحب کا یہ جو خواب تھا, میرے والد صاحب کے نام کو جو آنر کیا ہے پاکستان کی حکومت نے, میں بے حد خوش ہوں اس بات سے. میں گھر میں ہمیشہ فیملی کو بھی یہ کہتا ہوں, ظاہر بات ہے کسے نہیں ہے تمنا سروری, لیکن خود ہی کی موت ہو جس میں وہ سروری کیا ہے. میں نے بہت مشکل ٹائم دیکھا ہے ڈینش سیاست میں, ابھی بھی دیکھ رہا ہوں, لیکن میں اپنے والدین کے والد صاحب کے جو سبق تھا, جو تعلیم تھا, اس میں میں نے تعلیم تھی اس میں میں نے کوشش کی چلنے کی, اور مجھے اتنی خوشی ہے اس بات کی کہ مجھے اللہ پاک نے وسیلہ بنایا کہ نام جو صدیق نام ہے وہ پاکستان کی سٹیٹ نے جو ہے ریکگنائز کیا ہے. یہ میرے والد صاحب کے لیے بڑی آنر کی بات ہے, اور میرے والد صاحب کا نام جو ہے وہ کیا کہتے ہیں سٹیٹ لیول پہ ریکگنائز ہوا ہے. میں بہت خوش ہوں اس بات سے کہ اللہ پاک نے جو ہے مجھے وسیلہ بنایا ہے, اور تاکہ میرے والد صاحب کا یہ نام اس طرح ہو. آج وہ ہوتے وہ بہت خوش ہوتے. تو میں قبر پہ گیا ان کے, تو وہاں بھی میں میڈل لے کے گیا, اور یہ ذرا ایک ایموشنل بات ہے میں بتا دیتا ہوں. وہاں پہ میں نے والد صاحب کو میڈل دکھایا, میں نے کہا والد صاحب دیکھیں جی آج آپ کا بیٹا میڈل لے آیا, آج آپ کا نام صدیق جو ہے وہ آج پاکستان کی جو پریزیڈنٹ ہاؤس ہے, جو پاکستان کی جو سٹیٹ ہے, آج ان کی جو کوریڈورز ہیں ان پہ آج آپ کا نام جو ہے وہ گونج رہا ہے, آپ کا وہ ریکگنائزڈ ہے. تو مجھے بہت خوشی ہوئی, اللہ پاک ان کو جنتوں میں اعلیٰ مقام عطا فرمائے, اور ان کی جو یہ اب سفر ہے برزخ کا اس کو آسان فرمائے. تو بات یہ تھی کہ جو میڈل ہے نا, کچھ لوگ جو ہیں جن کو شاید تکلیف ہوگی یا سیاسی مخالفین ہیں.
1: سکندر اس پر ہم بات کریں گے, گو کہ آپ نے ٹائم مجھ سے مانگا تھا کہ آپ مجھے ٹائم دیں, میں کچھ چیزوں پر بات کرنا چاہتا ہوں. انشاءاللہ آپ کو ٹائم دیں گے, چونکہ میں نے کسی اور سے بھی وعدہ کیا ہوتا اپنے مہمان سے, تو آپ کا ٹائم ہے. ہم جمہوری ملک میں رہتے ہیں, آپ کا جواب دینا آپ کا جمہوری حق ہے. تو میں آپ سے ریکویسٹ کروں گا, چونکہ آج ہمارے پاس وہ ٹائم نہیں ہے, تو آپ نے اپنے میڈل کی وضاحت کی, تھوڑی سی وضاحت میں بھی کرتا چلوں. آپ کو یاد ہوگا کہ کبھی اس ہسٹری میں ہوا کہ پارلیمنٹ میں جا کر کسی کو شیلڈیں دی گئی ہوں, پارلیمنٹ میں جا کر کسی کو ریکگنائز کیا گو؟ کیا اس ہسٹری میں کبھی ہوا؟ وہ ہم نے میں نے جو ہے ایلو کے ساتھ مل کے, اسٹیٹ منسٹر تھے پال نیورپ اس وقت, بڑے پاورفل وزیر اعظم تھے, ہم نے ان سے افیشیل میٹنگ کی, جس طرح دو ملکوں کے سربراہ آپس میں بات کرتے ہیں اس طرح کی ہماری میٹنگ تھی, منٹس لکھے گئے, تو تاکہ لوگوں کو پتہ ہونا چاہیے. یہاں واجپائی صاحب تشریف لائے تھے, اس وقت کے وزیر آنس جو تھے انہوں نے اسٹیٹ ڈنر دیا تھا, اس اسٹیٹ ڈنر میں میں موجود تھا. کبھی اس تاریخ میں ہوا کہ کوئی اسٹیٹ ڈنر میں اس طرح کوئی گیسٹ بنا ہو؟ کبھی اس بہت ساری چیزیں ہیں کہ بندہ وہ گننی شروع کرتے تو بہت ساری بن جاتی ہیں. یا میڈل کوئی کسی کو ویسے نہیں دیے جاتے, اس میں بہت سارا اس کے پیچھے کام ہوتا ہے, اس لیے میڈل دیے جاتے ہیں. سکندر میں آپ سے معذرت چاہتا ہوں, آپ نے کہا تھا کہ مجھے ٹائم دے, میں کچھ چیزوں پہ بولنا چاہتا ہوں, تو انشاءاللہ میں آپ کو پھر اگلے ہفتے ٹائم دے دوں گا.
0: ٹھیک ہے راجا صاحب, جن چیزوں میں بولنا چاہ رہا تھا وہ پہ تو ابھی بولا ہی نہیں ہوں, چلے انشاءاللہ
1: اس کے اندر میں آپ کو ٹائم دوں گا. جو ہے نا آپ کو پتا ہے ہمارا لائیو پروگرام ہوتا ہے, پھر ہمارے لسنر بہت سارے سن رہے ہوتے ہیں, میرا وعدہ ہے آپ کا جمہوری حق ہے, میں آپ کو ٹائم دوں گا.
0: ٹھیک ہے, اور راجا صاحب میں آپ کو ایک آخری بات یہ ضرور کہوں گا کہ آپ کی شیلڈ کو لے کے نا کافی دھواں اٹھا ہے, اور میں آپ کو یہی کہوں گا جو جلنے والے ہیں ان کو جلنے دیں, इस वक्त जिनको दर्द आपकी शील्ड के ऊपर दर्द हो रहा है उनको दर्द होने दें, अल्लाह पाक इज्जत देने वाला है। आपने बहुत काम किया है, आपको ये मेडल मिला है, आप इसके हक, आपको ये शील्ड मिली है, आप इसके हकदार थे, और जो जलते हैं उनको जलने दें।
1: सिकंदर आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया, इंशाल्लाह आपका टाइम आपको मिलेगा। समय नाजीन, ये थे मलिक सिकंदर सदीक जो कि सितारा इम्तियाज़ हैं, जिनको मिला, हमें शील्ड मिली, हमारी कम्युनिटी को शील्ड मिली है। ये देखें हर चीज़ होती है, हम कम्युनिटी के लोग हैं, एक कम्युनिटी के अंदर रहते हैं, और हमें बहुत सोच समझ कर बातें करनी चाहिए, एहतियात करनी चाहिए। चूँकि लाइव प्रोग्राम में होते हैं, तो लाइव प्रोग्राम में आप कितना कुछ, किसी को सामने बैठा हो तो बंदा कोई इशारा कर लेता है, कोई बात कर लेता है, तो इस तरह जो बात सारी होती है। बहुत शुक्रिया आपने कीमती टाइम हमारे साथ शेयर किया।
0: ठीक है।
2: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: पाकिस्तान पाकिस्तान मोहब्बत का पैगाम, अमन का पैगाम। समा नाजरीन, ये मिला जुला प्रोग्राम है जो कम्युनिटी के लिए होता है, लोकल हमारी कम्युनिटी के लिए होता है, जो हमारी लोकल ख़बरें होती हैं उस पर बात की जाती है, अवामी शक्ल में बात की जाती है, गपशप की शक्ल में बात की जाती है, और ज़िम्मेदारान लोगों से बात की जाती है जिनका कम्युनिटी में हिस्सा होता है और असर रसूख होता है। ये लोग बैठते हैं और वहाँ बैठकर बातें करते हैं और इनकी बातों को नोट किया जाता है। जो बंद कमरे में बातें होती हैं उनको कोई नोट नहीं करता, जो कहीं बैठकर डिबेट करते हैं, खुले मैदान में करते हैं, हालों के अंदर करते हैं, अपनी जो कहते हैं जहाँ कोपनहेगन की पार्लियामेंट होती है वहाँ बैठ के बातें करते हैं, उन बातों का बहुत असर होता है, और हमें इन बातों का ख्याल रखना चाहिए, और उन लोगों के जज्बात का, उनके ख्यालात का भी, उन पर भी बहुत सारी ऐसी चीज़ें होती हैं, वो भी चूँकि वहाँ पर उनका भी जो पार्लियामेंट होती है वो बंद कमरों में होती है, लेकिन वहाँ हर बंदे को जाने की इजाज़त होती है, वहाँ हम जाते भी नहीं हैं, लेकिन फिर अपने बंद कमरों में बैठ कर वहाँ फिर बहुत सारी बातें करते हैं, ना वो हमने डिबेट सुनी होती है, वह ना हमने सुना होता है उन्होंने वहाँ क्या कहा, कौन सी तजावीज़ दी। तो समय नाजरीन, हमें इन चीज़ों पर भी नज़र रखनी चाहिए, जब आपको पता चले कोई डिबेट हो रही है तो टाइम निकाल कर वहाँ जाना भी चाहिए, उनकी भी हौसला अफजाई होती है। समय नाजरीन, इस वक्त हमारे साथ जो है वो डिप्टी मेयर साहब का, डिप्टी मेयर और मौजूदा सिटी काउंसिल जो हैट्रिक मुकम्मल कर चुके हैं, और बहुत सारी हर आपको उनको जहाँ भी आप जाएं, मस्जिद में जाएं, दूसरी महफल में जाएं, सियासी इतमाम में जाएं, 14 अगस्त के इतमाम में जाएं, तो हर जगह वहाँ मौजूद होते हैं। मेरी मुराद है सैयद एजाज हुसैन बुखारी, शाह साहब एक बार फिर आपको खुश आमदीद कहते हैं और 14 अगस्त की मुबारक भी देते हैं।
3: जी अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु, बहुत शुक्रिया राय साहब, जज़ाकअल्लाह जी, बहुत शुक्रिया, खैर मुबारक हो, और आपको भी मुबारक हो।
1: शाह साहब, मैंने छोटी सी तमीद बांधी है, इसमें कोई ऐसी चीज है तो उसकी तसी कर दें।
3: आपकी बात में मुझे तो कोई ऐसी काबिल एतराज बात मुझे नजर नहीं आई जिसको बंदा कहे जी कि ये सही नहीं है या गलत है, तो उसमें मैं तो नहीं समझता कि कोई ऐसी अमेंडमेंट की जरूरत है। आपने जो कहा है ये बिल्कुल दुरुस्त है कि जहां पर लोग बैठते हैं उनका अपना एक दायरा इख्तियार होता है, अपना अपना डोमेन होता है, जो लोग पार्लियामेंट में है वो पार्लियामेंट से मुतल्लिका गुफ्तगू करते हैं, जो लोग कमून में है वो कमून से, जो रीजन में है वो रीजन से मुतल्लिका अपनी गुफ्तगू करते हैं। जाहिर है हर बंदे का एक अपना डोमेन है, सियासी लोग हैं जो वो सियासी बातें करते हैं, जो मजहबी लोग हैं वो मजहबी बातें करते हैं, बाज लोग ऐसे भी होते हैं जिन पर अल्लाह का फजल होता है, जो हर लिहाज से जिनमें बहुत सारी सलाहियतें होती हैं, तो वो बहुत सारे मौजूदात पर अपनी गुफ्तगू करते हैं, और ये दुरुस्त है कि कोई भी बात है जो वो जब अपने पस मंजर उसका है जो वो जानना जरूरी होता है, और बाज औकात इस तरह है कि सुनी सुनाई बातें हैं जो वो भी गैर मुसद्दका होती हैं चूंकि उनमें भी कोई सच्चाई नहीं होती। तो बहरहाल मैं आपकी बात से इत्तेफाक करता हूँ, कोई ऐसी बात मुझे तो आपके इंट्रो में कोई ऐसी बात नजर नहीं आई जिस पे मैं कह सकूँ कि ये सही नहीं।
1: शाह साहब, इस दफा पहली दफा हमने देखा है कि 14 अगस्त के हवाले से कोई 8-9 प्रोग्राम हुए हैं, जो बंदे 1-2-3 को ही समझते हैं कि ये जो प्रोग्राम हुए हैं 1-2-3 बंदों की जगह पे हैं, 8-9 प्रोग्राम हुए, कहीं तादाद बहुत थोड़ी थी, कहीं उससे ज़्यादा थी, कहीं उससे ज़्यादा थी, कहीं बहुत ज़्यादा थी, कहीं उससे भी ज़्यादा थी, और जो सबसे ऑफिशियल फंक्शन था वो था पाकिस्तान अम्बेसी का फंक्शन था, वो भी उस भरा हुआ था, कसीर तादाद में लोग वहाँ मौजूद थे, और जो सबसे खुशी की बात है शाह साहब, पाकिस्तान की सफ़ीर जो हैं, डेनिस सफ़ीर हैं, वो भी मौके पर मौजूद थी, और आप भी वहाँ मौजूद थे।
3: جی الحمدللہ، جیسے آپ نے کہا، میری ہر ممکن کوشش ہوتی ہے کہ جو بھی عوامی اجتماع ہو جس میں اجتماعیت ہو، وہ مذہبی پروگرام ہو، سیاسی ہو یا کوئی بھی ہو، اگر میری صحت اجازت دے، میں کہیں مصروف نہ ہوں، تو میری ہمیشہ الحمدللہ کوشش ہوتی ہے کہ میں اس میں شامل ہوں. اور جہاں تک ہمارے یہ جو قومی تہوار ہیں، یہ چونکہ ہمارے لیے، میں سمجھتا ہوں کہ ہمارے لیے یہ بہت ضروری ہے کہ ان میں ہم شمولیت اختیار کریں، چونکہ اس سے ایک تو ہمارا جو ہماری اجتماعیت ہے، ایک دوسرے کے ساتھ ہمارا تعلق ہے، اور یہ اظہار ہوتا ہے کہ ہم اپنے ملک کے ساتھ کتنے وفادار ہیں، اپنے ملک کی محبت ہمارے دلوں میں کتنی ہے، اپنے ملک سے جو متعلقہ پروگرام ہوتے ہیں ہم ان میں شامل ہو کر اپنی موجودگی کا، اپنے وطن سے محبت کا اظہار کرتے ہیں. آپ نے بالکل درست کہا جی. اس دفعہ میں نے بھی دیکھا ہے کہ کافی سارے پروگرام ہیں جو ہوئے ہیں، اور میں جس نے بھی پروگرام کیا ہے پاکستان سے متعلقہ، یوم آزادی سے متعلقہ، ان سب کو مبارکباد پیش کرتا ہوں. ان کی تعداد، اگر کسی کی تعداد کم رہی ہے تو وہ بھی، اور اگر کسی کی تعداد زیادہ رہی ہے تو ان کو بھی، اور جن کی تعداد بہت زیادہ رہی ہے ان سب کو، سارے لائق مبارک اور لائق تحسین اس لیے ہیں کہ انہوں نے انیشیٹو لیا ہے. اب ہر بندہ ہے جو اس کی اپنی اپنی کیپیسٹی ہوتی ہے کہ وہ کس طرح کا پروگرام کرنا چاہتا ہے. دوسرا یہ ہوتا ہے کہ آپ نے مہمانوں کو، کن کو آپ نے سلیکٹو گیسٹ اوپن رکھا ہوا ہے کہ ہر کوئی آ سکتا ہے، تو جو تعداد لوگوں کے شامل ہونے کی وہ اس بات پر منحصر ہوتی ہے کہ اس پروگرام کا سٹرکچر کیا ہے. تو بہرحال مجھے جن پروگراموں میں مجھے شامل ہونے کا موقع ملا ہے ان میں بلا شک و شبہ، آپ نے کہا جی پاکستان امبیسی کا پروگرام ہے، جو بڑے سالوں کے بعد خوشی ہوئی دیکھ کر کہ اس دفعہ جتنی کرسیاں رکھی گئی تھیں وہ ساری ان پر لوگ بیٹھے ہوئے تھے، خواتین و حضرات دونوں جانب پہ، اور جتنے لوگ بیٹھے ہوئے تھے تقریباً اتنے لوگ ہیں جو وہ کھڑے بھی تھے. تو اس بات کی مجھے خوشی ہے کہ بہت سارے لوگوں نے اس دفعہ اس پروگرام میں شامل ہو کر اپنی محبت کا ثبوت دیا ہے. اب اس کے محرکات کیا ہیں؟ اچھی بات ہے لوگوں کا واپس آنا، چونکہ ہم نے بہت سارے پروگرام ایسے بھی دیکھے ہیں، آپ بھی تقریباً امبیسی کے ہر پروگرام میں آپ بھی شامل ہوتے ہیں، تو یہ ہمارا ذاتی طور پر تجربہ ہے، تجزیہ ہے کہ بہت سارے پروگرام ایسے بھی دیکھے ہیں جن میں آدھی کرسیوں پہ لوگ بیٹھے ہوتے تھے، ایون کہ آدھی کرسیاں جو وہ خالی ہوا کرتی تھی. اور آج جو کل کا ہمارا پروگرام تھا الحمدللہ، اس میں پرسوں والے جمعہ والے پروگرام میں امبیسی میں جتنے، جیسے میں نے گزارش کی کہ جتنے لوگ کرسیوں پر بیٹھے ہوئے تھے اس سے زیادہ تقریباً اتنے لوگ ہیں جو وہ کھڑے بھی تھے، جن کے لیے بیٹھنے کے لیے، ظاہر ہے امبیسی کا ایک ان کا اپنا نظام ہے، ان کا اپنا انتظام ہے، تو محدود نشستیں تھیں. تو میں سمجھتا ہوں کہ، اور کسی بندے کو میں نے یہ نہیں کہتے ہوئے سنا جی کہ مجھے کرسی نہیں ملی. اور میں نے دیکھا ہے کہ جو بزرگ لوگ آتے تھے ان کو باقاعدہ طور پہ عزت کے طور پہ نوجوان ہیں جو وہ اپنی سیٹ چھوڑ کر ان کو کرسیاں دیتے تھے، جو میں سمجھتا ہوں بہت خوشی کی بات ہے. اور جیسے آپ نے ذکر کیا جی کہ اس دفعہ ہمارے صرف یہ کہ پاکستان کے امبیسڈر صاحب ہیں، جو وہی نہیں بلکہ جو ڈینش امبیسڈر پاکستان میں ہیں مایا مورنسن، وہ بھی اس دفعہ موجود تھیں. اور بڑا اچھا لگا جی کہ ہمارے دونوں ممالک کے جو امبیسڈرز ہیں وہ پاکستان کے یوم آزادی کے پروگرام میں بیک وقت موجود تھے، اور یہ بہت اچھی بات ہے. اور اس طرح کے جو پروگرام ہیں ان میں لوگوں کی شمولیت ہے، جو وہ اگر جتنے لوگ زیادہ آئیں گے اس سے پروگرام کی خوبصورتی میں اضافہ ہوتا ہے، لوگوں کے جذبات اور اپنی محبت ملک کے ساتھ ہے جو اس کا اظہار ہوتا ہے. تو بڑی خوشی ہوئی دیکھ کر، بہت زیادہ لوگ تھے الحمدللہ.
1: شاہ صاحب آپ نے ایک بھی دیکھا ہے، یہ ہسٹری بھی ہم لوگوں کو بتا دیں کہ کمیونٹی فورم کے پروگرام یا قائد اعظم رحمتہ اللہ علیہ کی سالگرہ کے حوالے سے جتنے بھی پروگرام ہوئے، کوئی شاید ہی کوئی پروگرام ہو جس میں آپ جو ہے خود وہ موجود نہیں تھے.
3: جی بالکل، آپ کی بات درست ہے. اور میں نے یہ بات جو تھوڑی جان بوجھ کے اس پر تاخیر کی، میں نے کہا کہ میں ذرا باقی جو معاملات ہیں ان پہ گفتگو کر لیں، تو اس کے بعد اس جانب بھی آتے ہیں، چونکہ ایک مبارک بات ہے جو وہ آپ کے لیے بھی ڈیو ہے، جو میں ضرور پیش کرنا چاہوں گا. لیکن اس سے پہلے جس جانب آپ نے اشارہ کیا کہ حضرت قائد اعظم کا جو 25 دسمبر کا یوم پیدائش کا پروگرام ہر سال आप जिसका इनेकाद करते हैं, अल्हम्दुलिल्लाह मैं हमेशा उसमें शामिल हुआ हूँ और हमेशा शामिल होकर, बल्कि मैंने अक्सर औकात अपनी तजावीज है जो वो भी आपके सामने रखी है जी, कि इस प्रोग्राम के लिए हमें कौन कौन सी तजावीज जो मैं दे सकता था वो भी मैंने आपको दी कि इसको किस तरह बेहतर किया जा सकता है उस हवाले से। तो अब चूंकि बात हजरत कायदे आजम के उनके यौम पैदाइश के प्रोग्राम से मुतालिक चल निकली है, तो चूंकि इस मरतबा ये 150 साल हैं जो वो मुकम्मल हो रहे हैं जनाब कायदे आजम के यौम पैदाइश को, और इसी सिलसिले में मुझे बहुत खुशी है कि मैंने पाकिस्तान एम्बेसी के प्रोग्राम में ये भी देखा कि आपको इसी वजह से आपको एक एजाजी शील्ड है जो वो सफारतखाना पाकिस्तान की तरफ से दी गई है, जिस पर मैं आपको मुबारकबाद पेश करता हूं। और मैं समझता हूं कि ये आपने जो काम किया है कायदे आजम साहब के यौम पैदाइश के हवाले से हर साल प्रोग्राम करने का, ये उसके इजहार तशक्कर के लिए उसका ऐना खेल से, जिसको डेनिश में कहते हैं एक्नॉलेजमेंट, कि आपने कोई काम किया तो उसे तस्लीम किया गया है एम्बेसी की जानिब से, तो उस पर मैं आपको मुबारकबाद पेश करता हूँ।
1: बहुत शुक्रिया शाह साहब, ये आपका प्रोग्राम था, आपकी मुबारकबाद बनती है, आप हमारे साथ ही हैं, हमेशा हमारे साथ होते हैं। शाह साहब देखे ना, पिछली दफ़ा जब गालबन कुछ थोड़ा ही 2-3 हफ्ते पहले भी आपसे प्रोग्राम हुआ था आपके कामों का, कि आप अक्सर अपने कामों का जिक्र नहीं करते थे
3: जी,
1: तो वो मैं कहता हूँ जो बात टाउन हॉल की पार्लियामेंट में बात होती है वो जो लोग जाते हैं वो देख लेते हैं, जो नहीं जाते जी, वो जो बंद कमरों में बैठकर बातें होती हैं टोटली तब्दील हो जाती है बात जो है ना
3: जी,
1: तो जो पिछली दफा गालबन आप पहली दफा अपनी स्टेन्योर में जो अपनी जो अपना टाउन हॉल की या कम्यून की पीरियड है आपके हैट्रिक मुकम्मल होने के बाद, पहली दफा आप इतना खुलकर बोले थे
3: जी। बिल्कुल आपकी बात दुरुस्त है, और मुझे आपने भी मुझे ये कहा था जी कि मैं ये चीजें जो ये बयान करूं, कुछ और दोस्तों ने भी कहा था, और इस मरतबा ये मेरी एक लिहाज से मजबूरी बन गई थी कि मैं उन बातों का इजहार करता, वरना आप जानते हैं कि मैंने कभी कोई काम जो मैंने अपनी कम्युनिटी के लिए किया है मैंने कभी उसका क्रेडिट लेने की कोशिश नहीं की। लेकिन इस दफा बदकिस्मती से किसी जानिब से कि ये सवाल उठाया गया था कुछ दोस्तों की जानिब से जी कि उसने किया क्या है, उसको इतने साल हो गए, 4 मरतबा कामयाब हो चुका है कमून के इलेक्शन में, मेरे मुतालिक ये जो कहा गया था कि उसने किया क्या है, तो आपने भी मुझे कहा जी कि मैं इन चीजों को बताऊं, हाईलाइट करूं, तो मैंने कुछ कम ही चीजें बताई थी। मेरे पास राय साहब अल्हम्दुलिल्लाह मुझे बताने के लिए मेरे पास बहुत कुछ है, और मैं ये भी जुर्रत के साथ कह सकता हूं कि अल्लाह का बड़ा एहसान है कि मैंने ये भी कहा था कि डेनमार्क में कोई भी शख्स जिसने कोई को खड़ा होकर मेरा गरेबान पकड़ सकता है, अगर किसी बंदे ने मुझे कोई काम कहा हो और मैंने उसके साथ में चला ना हूं, उसका काम हुआ है या नहीं हुआ, वो मेरे इख्तियार में था या नहीं था, लेकिन अल्हम्दुलिल्लाह मैं ये कहने में बड़ी जुर्रत के साथ कह रहा हूं कि कोई बंदा आए और मेरे सामने खड़ा होकर कहे कि मैंने इसको ये काम कहा था और इसने मेरे साथ तआमुन नहीं किया, अल्हम्दुलिल्लाह मैंने हर शख्स के साथ तआमुन किया जिसने मुझसे, और ये मैं मुनासिब नहीं समझता कि मैं लोगों को बताता फिरूं कि मैंने ये किया मैंने ये किया, मैंने फलां बंदे की ये मदद की फलां बंदे की ये मदद की। तो चंद ऐसी चीजें पर्सनल लोगों के जो मामलात मैंने हल किए हैं या जिनकी मैंने मदद करने की कोशिश की है उससे हटकर मैंने सिर्फ वो जो पब्लिक इंटरेस्ट की चीजें थी उनमें से भी मैंने आधी चीजें जो वो बयान की थी अल्हम्दुलिल्लाह, सुम्मा अल्हम्दुलिल्लाह, मुझे फख्र है इस बात पर कि कम्युनिटी ने जो मुझ पर एतमाद का इजहार किया था मैं अल्हम्दुलिल्लाह मैंने उसका हक अदा करने की कोशिश की है, और मेरे क्रेडिट पर अल्हम्दुलिल्लाह बहुत सारी ऐसी चीजें लिखी हुई हैं, कोई माने या ना माने मुझे किसी की एक्नॉलेजमेंट चाहिए नहीं, मुझे किसी का सर्टिफिकेट नहीं चाहिए, मुझे कोई शील्ड नहीं चाहिए, एजाजिया नहीं चाहिए, मुझे किसी की जानिब से एजाज नहीं चाहिए, बस मेरे लिए मेरा ज़मीर मुतमईन है कि जिस बंदे ने मुझसे किसी काम के लिए मुआवनत के लिए कहा है अल्हम्दुलिल्लाह मैंने उसके लिए कोशिश जरूर की है। अब मसला जिस जानिब आप इशारा कर रहे हैं इसमें कोई दो राय नहीं है कि एक बंदा अगर किसी जगह पर जाता नहीं है, मिसाल के तौर पे हमारे कितने लोग हैं, जो मैं अपनी मिसाल ले लेता हूँ कि हमारे कमून की हर महीने में एक ऑफिशियल मीटिंग ऐसी होती है जिसमें हर बंदे को आने की इजाजत होती है, जो हमारा ओपन टाउस ऑर्डन होता है उस तक वो बैठ सकते हैं, वो 1 घंटा उसमें लगे 2 घंटे लगे, बल्कि वो तो हम लाइव स्ट्रीम भी करते हैं, ون پک مون سے. تو اگر کسی بندے نے وہاں پر آ کر میرا پروگرام, وہاں پر ہماری جو میٹنگز ہیں اس میں کسی نے آ کے دیکھا ہی نہیں ہے کہ وہاں پر کیا ہوتا ہے, تو اسے کوئی حق نہیں پہنچتا کہ وہ کہیں بیٹھ کر, تو بند کمرے میں بیٹھ کر یا کہیں اور بیٹھ کر وہ یہ کہتا ہے فریجی کے کمون میں ہوتا کچھ نہیں. اسی طرح اگر کوئی شخص جس نے آپ کا پروگرام نہیں دیکھا, جو پروگرام آپ ہر سال کرواتے ہیں, تو اسے کوئی حق نہیں پہنچتا کہ وہ باہر بیٹھ کر کہے جی کہ اس بندے نے کیا کچھ نہیں ہے یا راجا صاحب نے کچھ نہیں کیا. تو میں سمجھتا ہوں یہ بددیانتی ہوتی ہے کہ آپ یقیناً جس بندے نے کوئی اچھا کام کیا ہے اس کا اظہار کرنا چاہیے اور اس کو ایکنالجمنٹ دینی چاہیے اور اس کی حوصلہ افزائی کرنی چاہیے تاکہ وہ اگلی دفعہ اس سے بڑھ کر, اگر میں اس میں کوئی تعاون نہیں کر سکتا تو مجھے اس کی صرف تنقید کرنے کا, میں سمجھتا ہوں کہ یہ غیر مناسب اور غیر جمہوری رویہ ہے اور یہ انسان کی ذہنیت کا عکاس ہوتا ہے کہ انسان اپنی جانب سے اس کا سوچ کا لیول کیا ہے. یہ ظاہر کرتا ہے جب انسان کسی پر بلا وجہ تنقید کرتا ہے یا اسے ہدف تنقید بناتا ہے.
1: شاہ صاحب, بچوں کی اسکول کی چھٹیاں ختم ہوگی, اسکول بھی شروع ہو گئے, نئی کلاسیں بھی آ گئیں اور کالج بھی جو ہے بچے بچیاں جو ہے انہوں نے کالج کو بھی جمنیزیم کو بھی جو ہے وہ جوائن کر لیا, مختلف جو ہے وہ جگہوں پہ گئیں, کالج پہ گئیں, تو شاہ صاحب یہ چیزیں آپ دیکھتے رہتے ہیں چونکہ آپ بچے خود پڑھے لکھے ہیں, آپ سارے پروسیس سے یہ ساری چیزوں سے گزرے ہوئے ہیں یا گزر بھی رہے ہوں گے, تو شاہ صاحب آپ ان کے بارے میں ہمارے مستقبل جو ہمارے بچوں کا مستقبل ہے, اور ہم نے دیکھا کہ ہم زیادہ اب سوشل میڈیا کو اور بہت زیادہ ہم کہیں سیاست میں تبدیل ہو جاتے ہیں, تو شاہ صاحب ہمارا اگر دیکھا جائے تو ہمارے بچوں کا کیا مستقبل آنے والا جو وقت ہے وہ کیسا ہوگا؟
3: رائے صاحب, جب ہم اپنے بچوں کو دیکھتے ہیں تو بہت سارے ایسے بچے ہیں جن کو دیکھ کر بہت خوشی ہوتی ہے کہ اعلیٰ تعلیم یافتہ ہمارے بچے ہیں. آپ کسی بھی جگہ چلے جائیں, آپ کو ہمارے بچے اعلیٰ عہدوں پر فائز نظر آتے ہیں. آپ ہسپتال میں چلے جائیں, آپ کسی اور جگہ چلے جائیں, آپ جتنے آفیسز ہیں ان میں چلے جائیں تو الحمدللہ, آپ سکول میں چلے جائیں ٹیچر ہمارے بچے ہیں, لیبوگنٹ ہمارے بچے ہیں, سویپ لاش کے ہمارے بچے ہیں, ڈاکٹرز ہمارے بچے ہیں, وکیل ہمارے بچے ہیں. لیکن ایک جانب جہاں پر ہم دیکھتے ہیں کہ ہمارے معاشرے میں ایک بدقسمتی سے جو حالات بن رہے ہیں اس میں جو عدم برداشت کا عنصر ہے یہ بھی آ رہا ہے, اور جس کی وجہ سے لوگ ایک دوسرے کو برداشت نہیں کر پاتے اور پھر لڑائیاں ہوتی ہیں. پھر اس کی وجہ سے اب یہ ہے کہ وہ جیسے وہ مثال دی جاتی ہے کہ ایک مچھلی پورے تالاب کو گندا کرتی ہے, تو ایسی صورت میں اگر ایک غیر ملکی بچہ ہے, وہ پاکستانی ہو, وہ افغانی ہو, وہ کسی اور ملک سے ہو, عربی ہو, ترکی ہو, تو جب کوئی غیر ملکی ہے جو وہ ایک کوئی غلط کام کرتا ہے تو وہ سٹیمپ ہے جو وہ تمام معاشرے کے اوپر, اس ساری قومیت کے اوپر, صرف پرسنل ایک بندے کی وجہ سے نہیں, جس طرح اگر کوئی مسلمان کو غلط کام کرتا ہے تو اسلام بدنام ہوتا ہے. یہ نہیں کہا جاتا جی کہ فلاں بندہ اگر میں نے غلط کام کیا تو اس کا الزام مجھ پر ہونا چاہیے, لیکن یہ کہ میری کمیونٹی اس کی ذمہ دار نہیں ہے میرے اعمال کی. لیکن عرف عام میں ایک بندے کا جرم ہے یا اس کی غلطی ہے جو اس کو پورے معاشرے پر مسلط کیا جاتا ہے, اور یہ بدقسمتی سے ہماری جو ایک سال سے ہماری پولیٹیکل سچویشن جو چل رہی ہے اس کی وجہ سے, اور اس میں پھر مذہب کے مسائل بھی آ جاتے ہیں. اس میں ہماری ایک اسلامی تنظیم ہے جس کے بارے میں اب اس پر پابندی لگانے کے بارے میں بڑا بڑا شور ہو رہا ہے. ان کا ایک اپنا طریقہ کار ہے, ان سے آپ کو اتفاق ہو سکتا ہے یا اختلاف ہو سکتا ہے. میں ان کے ساتھ ذاتی طور پہ متفق نہیں ہوں ان کے ایجنڈے کے ساتھ, یہ میرا حق ہے, لیکن میں یہ بھی دیکھنے میں ہمارے میں آ رہا ہے کہ ان کی طرف سے بھی ہمارے جو اسکول اور کالجز کے بچے ہیں ان کو انفلوئنس کرنے کی کوشش کی جاتی ہے. اور پھر دوسری جانب سے جب ہمارا کوئی ایک آدھ بچہ, جس طرح میں نے پہلے گزارش کی, کوئی غلط کام کرتا ہے تو سارے معاشرے پر اس کے اثرات ہیں جو وہ مرتب ہوتے ہیں, اور تمام اس کمیونٹی کو مورد الزام ٹھہرایا جاتا ہے. تو ایسی صورت میں ہمیں اپنے بچوں پر, یقیناً بچے چھوٹے ہوں یا بڑے ہوں, والدین کی ذمہ داری ہے کہ ہم اپنے بچوں کی ایکٹیویٹیز پر نظر رکھیں, اور یہ ہماری اخلاقی ذمہ داری ہے کہ ہم اپنے بچوں کے بارے میں, چونکہ جس طرح ہمارا دین ہمیں بتاتا ہے, ہم سمجھتے ہیں کہ ہم نے بچے پیدا کر دیے تو ہمارا کام ختم ہو گیا, ایسی بات نہیں. نبی پاک صلی اللہ علیہ وسلم کی حدیث مبارکہ ہے کہ کلکم راع و کلکم مسئول عن رعیته, ہر شخص ہے وہ اس چرواہے کی طرح ہے جو اپنی بھیڑ بکریوں کا ذمہ دار ہوتا ہے, ان کا خیال رکھتا ہے. تو ہر انسان کی جو اولاد ہے, اس کا گھر ہے, اس کی رعیت ہے, اور اس کے بارے میں میں اور آپ جو گھروں کے ذمہ دار ہیں, ان سے فقط اپنے بارے میں سوال نہیں ہوگا, ان سے اپنے گھر والوں کے متعلق بھی پوچھا جائے گا, چونکہ وہ بھی ذمہ دار ہیں. तो मुझे और बाकी सबको भी, हमको अपनी औलाद के बारे में भी जिम्मेदार हैं हम, तो हमें इस बारे में मुहतात रहना चाहिए, हमें एहतियात करनी चाहिए, हमें ध्यान रखना चाहिए कि हमारे बच्चे हैं जो, उनका उठना बैठना किन लोगों के साथ है, उनकी तालीम कैसी जा रही है, उनको दीनी तालीम के साथ जरूर आरास्ता करें, चूंकि जब दीन सीखेंगे बच्चे तो उनमें अखलाक है जो वो दीन सिखाता है। तो जिनके जिनके बच्चे दीन की तरफ मायल हैं, आप देखते हैं वो वालदैन के सामने हाथ बांध के खड़े होते हैं, वालदैन का अदब करते हैं। तो इसलिए बच्चों को अपनी मसाजिद के साथ अटैच करें, उनको दीन के बारे में मालूमात है, जो चूंकि जो इंटरनेट है या सोशल मीडिया है उसके ऊपर जितनी चीजें हैं वो ऑथेंटिक नहीं, वहां पर तो इवन के अगर कुरान भी ऐसे मौजूद हैं सोशल मीडिया के ऊपर जिनमें तहरीफ की गई, जिनमें गलत बयानी की गई, यानी कुरान के साथ भी इस तरह होता है, ज़ाहिर जो इस्लाम के दुश्मन है वो इस तरह के काम यकीनन करते हैं। तो मसाइल ऐसे हैं जिनको हम बजाय इसके कि हम किसी ऑथेंटिक आलिम दीन से पूछें, हम गूगल करना शुरू कर देते हैं, हर मसले का हल हम खुद निकालने की कोशिश करते हैं। तो इसमें तो हर किस्म के सवालात और हर किस्म के जवाबात मौजूद हैं, जिनसे मैं समझता हूँ कि हमें एहतियात की जरूरत है और हमें एहतियात करनी चाहिए इसमें और वालदैन की चूंकि बराए रास्त जिम्मेदारी है, तो मैं समझता हूँ कि वालदैन को अपने बच्चों की तालीम है जो तालीम इंसान को अच्छा इंसान बनाती है, और उसके साथ तरबियत, क्योंकि दो चीजें हैं यहाँ पर, ये हम समझते हैं कि जिसके बच्चे पढ़ गए वो बड़े तालीम याफ्ता हो गए, तालीम में एक चीज है, उसके साथ तरबियत की बड़ी जरूरत है, और तरबियत वालदैन का अखलाकी फर्ज है, और इसको हम अपने बेहतर तरीके से कर सकते हैं अगर हम अपने बच्चों को दीन की तालीम देंगे, तो दीन की वजह से हमारे बच्चे हैं जो उनके अंदर अखलाक पैदा होगा, उनकी तरबियत अच्छी होगी। तो मैं समझता हूँ ये हमारी जिम्मेदारी है जिससे हमें भरपूर तरीके से इस पर तवज्जो देने की जरूरत है।
1: शाह साहब आपने बड़ा बजा फरमाया। शाह साहब एक चीज जो देखी है, जो एक दो दिन में मैंने एनालाइज किया अपने सोर्सेज से भी और अपने दोस्तों साथियों से पूछ कर भी, के जब भी उनसे पूछा जाए आप जिम्मेदार हैं, आप जिम्मेदार हैं, आप ऐसी जगह पर बैठते हैं, ऐसे भी लोगों से पूछा जाए तो यार कहते हैं कि ये जो कानून में सख्तियां हुई हैं, बातें तो बड़ी उठाते हैं, गाड़ी हम गलत पार करते हैं, तनकीद हम करते रहते हैं, तो ये जो सख्त कानून बने उनका जिम्मेदार कौन है? तो हर जिम्मेदार बंदा शाह जी कहता है कि ये हमारी अपनी गलतियां हैं।
3: जी इसमें दुरुस्त है, इसमें बहुत सारी चीजें, एक तो ये कि हमारे हम बाज़ मामलात ऐसे हैं जिनमें हम खुद जिम्मेदार हैं, और बाज़ मामलात ऐसे हैं जिनकी वजह से हमारे खिलाफ जो कानून सख्त किए जाते हैं उसमें बहुत सारे अवामिल होते हैं, उसमें ये जरूरी नहीं है कि हम सारे का सारा इल्जाम है जो वो हमारे सारे हो के हमारी वजह से हो, हम उसमें जिम्मेदार जरूर हो सकते हैं, लेकिन कुछ और मारूजी हालात भी होते हैं, यानी मुल्कों के हालात है। मिसाल के तौर पे जिस तरह इस वक्त यूरोप में एक मुसलमान, यानी बिलखसूस मुसलमानों और गैर मुल्कों के खिलाफ जो मुहाजराई हो रही है, जो सेंटिमेंट, जो लोगों का नजरिया बन रहा है, जो लोगों के खदशात हैं, जिस तरह आपने देखा कि दो हफ्ते पहले वो जो स्पेन का जो मोराको का हिस्सा है, बुनियादी तौर पर तो वो मोराको का हिस्सा है जिसे कॉलोनियलिज्म के जमाने में स्पेन ने उस पर कब्जा किया था, सियूटा जो शहर है, जहां पर वो कुछ 50-60 हजार के करीब तारकीन वतन है जो वो उस समुंदर के रास्ते वहां पर दाखिल हो गए, और उसकी वजह से डेनमार्क में यहाँ पर जो हमारी तारकीन वतन की मुखालिफ सियासी जमातें हैं उन्होंने आसमान सर पर उठा लिया, जी वो खुदा के बंदो कहाँ स्पेन है, और वो 13 किलोमीटर का दरमियान में समंदर है, अगर वो यूरोप में कहाँ पे पहुंचेंगे, वो एक हिस्सा है, वो तो है ही अफ्रीका में जहाँ पे वो दाखिल हुए, एक वो एक एनक्लेव है, छोटा सा एक इलाका है जहाँ पर वो दाखिल हुए, लेकिन इन्होंने आसमान सर पे उठा लिया जी कि यूरोप में ये आ रहे हैं जी ये, और चूंकि वो बिलखसूस वो मोराको की तरफ से दाखिल हो रहे हैं तो इसलिए वो समझा जाता है जी कि ये मुसलमान है, और बाज लोगों ने तो अब हमारे सामने तो ये है जी कि वो तारकीन वतन है, महाजरीन है जो भाग के वहां पर आए हैं। अब इसके बारे में भी बहुत सारी क्यास आ रही है की जा रही है कि ये कोई प्री प्लान्ड प्लान था जिसमें जिसको बड़ी ताकतों की आशीर्वाद हासिल थी जिन्होंने ये कुछ मामला से तवज्जो हटाने के लिए ये इस तरह के मामला किए। तो हमारे इसमें कोई शक नहीं है, बाज मामला है जिस तरह आपने कहा कि एक बंदा है जो गलत पार्क जगह पे गाड़ी पार्क करता है और फिर उसे अगर जुर्माना होता है तो फिर कहता है जी ये गवर्नमेंट ने हमारे साथ ज्यादती की है या कमून की जानिब से या पार्किंग सेल्स के वजह उसने ज्यादती की है, भाई आप अगर गलत जगह पर गाड़ी पार्क नहीं करेंगे तो आपको जुर्माना नहीं होगा। तो ऐसी सूरत में अगर हम कोई गलत काम नहीं करेंगे तो यकीनन हम सेफ साइड पे होंगे। अब मिसाल के तौर पर उसकी एक छोटी सी मिसाल आपको देता हूँ, हमारे कानून में बहुत सारे मिसाइल ऐसे होते हैं
4: کیونکہ جن سے مجھے واسطہ پڑتا ہے کہ ہمارے غیر ملکیوں کے بارے میں یہ تاثر ہے کہ ہمارے بچوں کو جو ہمارے جو ادارے ہیں وہ ان کو جو لے جاتے ہیں گھروں سے, جس کو عام زبان میں کہتا ہے کمون والے بچے اٹھا کے لے گئے, تو اس میں چونکہ مجھے واسطہ پڑتا رہتا ہے ایسے کیسوں کے ساتھ, لوگ مجھ سے رابطہ بھی کرتے ہیں جن کے ساتھ اس طرح کے مسائل ہوتے ہیں, تو مدد کے لیے بھی لوگ کہتے ہیں, گائیڈ لائن لینے کے لیے مجھ سے رابطہ کرتے ہیں. تو میں ان کو یہ بتاتا ہوں کہ یہ صورتحال ایسی ہے کہ اس کی کوئی بھی کیس ہے جو وہ گورنمنٹ اتنی بیوقوف نہیں ہوتی کہ وہ کسی بندے کے خلاف کوئی اس طرح بے بنیاد کیس بنا لے. ان کے پاس کوئی ایویڈنسز ہوتے ہیں, کوئی ثبوت ہوتے ہیں, کچھ ڈیویٹنگ ہوتی ہیں, کچھ معلومات ہوتی ہیں جس کی بنا پر ایسے کام کیے جاتے ہیں. اور ہم سمجھتے ہیں, اس میں کوئی شک نہیں کہ والدین کے لیے بڑا مشکل مرحلہ ہوتا ہے کہ جن کے بچے کو ان کے گھر سے اٹھا کے گورنمنٹ لے جائے اور ان کو نہیں پتا کہ وہ اس کو کس حالت میں رکھا جا رہا ہے. آلدو کے حکومت ہے جو قانون ہے جو وہ ذمہ دار ہے اس کی بچی کا, اور بچوں کے متعلق بھرپور کوشش کی جاتی ہے کہ ان کو اچھا ماحول دیا جائے, لیکن سیفٹی سب سے پہلے. اس کے بارے میں ہمیں جو بتایا جاتا ہے, اب مثال کے طور پہ جو وہ جو اول ویل ہوتا ہے اس میں باقاعدہ طور پر عدالت سے ایک جج بھی شامل ہوتا ہے اس فیصلے میں, تو ایسا نہیں ہے کہ ایسے ہی قانون والے کسی کے بچے کو اٹھا کے لے جاتے ہیں. اور جہاں پر کوئی اس طرح کے مسائل نہیں ہوتے ان لوگوں کو دیکھیں, اگر 100 میں سے اگر 2 لوگوں کے گھروں میں ایسا معاملہ ہوا کہ جن کے بچوں کو قانون کی طرف سے اٹھایا گیا ہے لے کے گئے ہیں, تو اس کی کوئی وجہ ہے. باقی جو 98 جن کو نہیں اٹھایا گیا چونکہ ان کے گھروں سے کوئی شکایت نہیں ہے, اور جب شکایت ہوتی ہے تو اس پر قانون جو وہ حرکت میں آتا ہے. تو اسی طرح جو باقی معاملات ہیں, اگر ہم کوئی غلط کام نہ کریں تو یقیناً ہمارے خلاف کوئی ایسا کام نہیں ہو سکتا. لیکن جو قانون سازی ہو رہی ہے اس میں ایک تو بنیادی طور پر جیسے میں نے پہلے گزارش کی کہ معروضی حالات ہیں جو ان کا عمل دخل ہوتا ہے, اس کے بعد جو انٹرنیشنل پولیٹکس ہوتی ہے وہ اس پر اثر انداز ہوتی ہے, اور اس کے بعد کچھ حصہ ہماری جانب سے خود بھی ہوتا ہے کہ ہم خود کتنے مواقع دیتے ہیں کہ ہمارے خلاف اس طرح کے ہم کوئی غلط کام کریں گے, اس کے خلاف جو ڈینش اکثریت ہے اس کا غصہ ہے جو وہ جائز ہوگا ظاہر ہے. تو وہ جب وہ اس ان کے پاس ایک موقع ملتا ہے, ان کو ایک آرگومنٹ ملتا ہے جس کے اوپر وہ اپنی پولیٹکس ہے جو ہمارے لیے وہ نقصان دہ ہوتی ہے, لیکن یہ کہ ان کے لیے ان کو زندہ رکھنے کے لیے ان کی وہ پولیٹکس ہے جو وہ ضروری ہوتی ہے, اور اس کی بنا پر وہ شور کرتے ہیں. اور پھر ہمارے خلاف چونکہ اب پارلیمنٹ میں جو قانون سازی ہے وہ اکثریت کی بنیاد پر ہوتی ہے, تو ظاہر ہے جس قانون کے متعلق اکثریت ہوگی وہ قانون پاس ہو جائے گا. اب اس کی ایک یہ مثال لے لیں کہ آج کل ڈینش فولک پارٹی نے اور جو غیر ملکیوں کے مخالف جو پارٹیاں ہیں ان کی سیاست فقط غیر ملکیوں کے خلاف بیانات پر چل رہی ہے. اب آج کل مثال کے طور پر ڈینش فولک پارٹی ہے جو اس نے ایک بڑا جس چیز کو وہ بہت بنیاد بنا کر بہت شور کر رہے ہیں وہ یہ ہے جی کہ ڈینمارک میں 10 ایسے علاقے ہیں جہاں پر کہتے ہیں جی کہ ڈینش بذات خود جو ایتھنک یعنی جو بذات خود اصل ڈینش ہیں ڈینمارک کے رہنے والے وہ اقلیت میں آ گئے ہیں, اور یہ بات درست ہے. اس میں کچھ ہمارا بھی ایک برنڈوی کا علاقہ ہے, اس کو بھی ہماری سون جس کو سون خائستی سے کہا جاتا ہے, تو 10-12 جگہیں ایسی ہیں ڈینمارک میں, اوہوس میں ہے, اوڈنسے میں ہے, کوپنہاگن میں ہے, چنگبیا میں ہے, بہت سارے جگہوں کے نام لیے جا سکتے ہیں. تقریباً 10-12 جگہیں ایسی آئیڈینٹیفائی ہوئی ہیں جہاں پر واقعی غیر ملکیوں کی اکثریت ہے اور ڈینش جو وہ اقلیت میں. تو اب اس پر انہوں نے اس کے ذمہ دار اب یہ ہے کہ میں اور آپ تو اس کے ذمہ دار نہیں ہیں, یہ تو حکومت کی ذمہ داری ہے, قانون کی ذمہ داری ہے, جہاں پر لوگ یہ مکان دینے والی کمپنیوں کی ذمہ داری کہ اس کا خیال وہ رکھیں کہ معاشرہ ہے جو وہ کسی جانب اس طرح کی صورتحال نہ بن جائے کہ جہاں پر اس طرح کے مواقع بنے کہ جہاں پر ایک کوئی بھی جو کمیونٹی ہے وہ اس طرح ان بیلنس ہو جائے, اور جب ان بیلنس ہوگی تو یقین اس کے پھر نقصانات بھی ہوتے ہیں. تو میں سمجھتا ہوں کہ جیسے آپ نے کہا جی کہ بنیادی طور پر اس میں بہت سارے عوامل ہوتے ہیں, اس میں ایک فریق ہم خود بھی ہیں جو ہمارے خلاف قانون ہے جو وہ جب سخت بنتے ہیں تو اس میں ایک حصہ ہمارا اپنا بھی. جی رہ سر,
1: شاہ صاحب آپ نے بڑی تفصیل سے بتایا. شاہ صاحب دیکھیں, ایک ہیروز ہوتے ہیں, ہیرو سے سب لوگ محبت کرتے ہیں, جس طرح डेनमार्क के बादशाह हैं, सब मोहब्बत करते हैं, बेलोस मोहब्बत करते हैं, उससे ज़्यादा मलका से मोहब्बत करते हैं। ये सारी चीज़ें जो अपनी जगह दुरुस्त है ना, वो कुछ सियासत में हिस्सा लेते हैं, वो मोहब्बत करते हैं। शाह साहब, जब हम देखें मसाजिद हैं, सारे लोग जुम्मा पढ़ते हैं, जुम्मा पढ़ के अपने घरों में आ जाते हैं। अब पहली दफ़ा या इससे पहले भी थोड़ा बहुत चलता रहता है, अब मैं जुम्मा पढ़ने गया मस्जिद वेस्टर्वो गेट में, तो मैंने देखा कि डॉक्टर साहब ने सारा खुतबा जो है वो 14 अगस्त के हवाले से जो है बड़े मेहनत करके और बड़े खलूस से जो है उन्होंने 14 अगस्त के हवाले से बात की है, और शाह साहब दिल बड़ा खुश हो गया। और उन्होंने किसी बंदे का जिक्र नहीं किया, किसी मतलब है कि मस्जिद को नहीं कहा गया मस्जिद वाले ये कर रहे हैं, लेकिन उन्होंने 14 अगस्त के हवाले से किया। उसके बाद जो छोटी मोटी तकरीब हुई, क्या नाम है, बंद उनकी लाइब्रेरी में, इसी तरह और अदारों में भी ये तकरीबात हुई। तो शाह साहब, ये तकरीबात जो ये दिन वो होते हैं जहाँ कायद आज़म रहमतुल्लाह अलैह, अल्लामा इकबाल रहमतुल्लाह अलैह, चौधरी जो है वो रहमत अली साहब, उनका ऐसी चीज़ों का जिक्र होता है, इल्मी गुफ्तगू की जाती है। लेकिन शाह साहब, उसके बाद अगर उसी गुफ्तगू को जो बिलफर्ज मेरे घर का लीडर है, मैं उसकी तरफ दौड़ पड़ूँ, तो शाह साहब बहुत सारी चीज़ें बच्चे जो हैं वो कन्फ्यूज हो जाते हैं। आप क्या कहेंगे शाह साहब?
4: जी बिल्कुल, आपकी बात दुरुस्त है। मुझे खुशी हुई कि जहाँ पर आपने जुमा पढ़ा वहाँ पर जो डॉक्टर साहिब हैं, मैं समझता हूँ वैसे भी वो बड़े हर लिहाज से काबिले तारीफ हैं, उनके खिताबात बड़े खूबसूरत होते हैं, मैं खुद उनका बड़ा फ़ैन हूँ, बहुत अच्छा खिताब फरमाते हैं वो, अल्लाह पाक उनके इल्म व अमल में मज़ीद बरकतें अता फरमाए। तो मैं समझता हूँ ये जो इस तरह के, चूँकि ये जो मौजू है इसका ताल्लुक हमारी वतनीयत से है और वतन से मोहब्बत के साथ है, इस तरह के मौजूआत हैं जो वो हर जगह पर होने चाहिए, और उसका जो बुनियादी मकसद एक याद दहानी करवाई जाती है कि हम बहसीय कौम, हमारे पास एक मुल्क है जिसका नाम पाकिस्तान है, और हमें उसके मुतालिक अपनी जिम्मेदारी, हम उस पर क्रिटिसाइज कर लेते हैं, लेकिन ये कि सबसे पहले देखने की जरूरत यह है कि क्या हम अपनी जिम्मेदारियां पूरी कर रहे हैं। और उस मुल्क में बहुत सारी अच्छाइयां भी हैं, उस मुल्क के मस्बत पहलू भी हैं, मनफी पहलू भी हैं, क्योंकि हर तस्वीर के दो रुख होते हैं, तो हमें अपनी जानिब से ये कोशिश भी करनी चाहिए, और यकीनन हमारी दिली दुआ भी है, हमारी कोशिश भी होनी चाहिए कि हमारा एक खुद मुख्तार वतन है जिसका अपना दस्तूर है, और अल्हम्दुलिल्लाह हम मुस्लिम ममालिक की पहली और वाहिद एटमी कुव्वत है, अल्हम्दुलिल्लाह वो मुल्क है जो वो दिफाई सामान की खुद तैयारी करता है, चाइना के साथ मिलकर JF-17 थंडर है जो तैयार है वो बनाया, अल खालिद टैंक बनाया, अजरार बनाया टैंक, यानी बस जो वो सारे वो भी हैं, उनसे भी आंखें बंद नहीं की जा सकती, वहां पर इंसाफ नहीं है, अदलिया है जो वो महकूम है, इदारे हैं जो वो कुछ बहुत तगड़े हैं, और जिन इदारों का काम कुछ और है, काम उनकी जिम्मेदारी कुछ और है, लेकिन कर कुछ और रहे हैं, जो जो चीजें माइनस हैं उनको भी मानना चाहिए, जो अच्छाइयां उनको भी मानना चाहिए, और जहां तक आपने कहा कि अपने अपने लीडर की तरफ जरूर, हमें अपने जहां जहां किसी इंसान की अपनी मोहब्बत है वो अपने सियासी कायद के साथ जरूर रखे, लेकिन हम सब का मकसद है जो वो पाकिस्तान है, पाकिस्तान से मोहब्बत है जो वो हमारा हमारे दिल की आवाज होनी चाहिए। ये इसी तरह है कि जिस तरह एक ही जगह को रास्ते मुख्तलिफ जाते हैं, हमारा टारगेट है जो वो सबका वो पाकिस्तान है, कोई किसी सियासी जमात की तरफ से होकर जाता है, किसी दूसरी जमात की तरफ से अगर वो होके जाता है, अपने अपने कायदीन से जरूर मोहब्बत रखें, लेकिन मैं ये जरूर गुजारिश करना चाहूंगा कि अब जहां पर आपको अपने लीडर से अपने कायद से मोहब्बत है, तो इसी तरह जब दूसरे को भी उससे अपने कायद से मोहब्बत, एक दूसरे का एहतराम करें, अपने कायद से मोहब्बत जरूर करें। वो किसी बुजुर्ग ने बड़े खूबसूरत अल्फाज कहे थे जी कि अपना छोड़ो ना, किसी को छेड़ो ना, यानी जो जो आपको पसंद है आप उसको फॉलो करें, और जो किसी और को पसंद है उसको ये हक जरूर दें कि वो उसको पसंद करे। तो मैं समझता हूँ कि ये हमारे लिए जो वतनियत है ये जरूरी है, हमारी मसाजिद से अगर इस तरह के प्लेटफॉर्म जो है वो वतनियत के फरोग के लिए इस्तेमाल होता है तो ये बहुत अच्छी बात है और हमें इसको अप्रिशिएट करना चाहिए।
1: शाह साहब, आपका बहुत शुक्रिया, आपने काफ़ी कीमती टाइम हमारे साथ शेयर किया। डेफिनेट इस वक्त आपकी और भी मसरूफियात होंगी, आखिर में आप अपनी कम्युनिटी को, अपने बच्चों को सियासी हवाले से, दीनी हवाले से क्या पैगाम देंगे?
4: जी मैं वही पैगाम जो मैं अपने लिए मुनासिब समझता हूँ वही मैं अपनी कम्युनिटी के लिए भी यही कहूँगा, और दुआ गो हूँ कि अल्लाह पाक हम सबको, सबसे पहले तो हम सबको खुसूसी तौर पर अपने घर वालों के लिए और अपनी औलाद के लिए वो दुआ मांगनी चाहिए کہ اے اللہ ہمارے گھر والوں کو اور ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا, اور اللہ پاک ہم سب کی اولادوں کو ہم سب کی آنکھوں کی ٹھنڈک بنائے. تو اپنی اولادوں کے لیے, اپنے گھر والوں کے لیے, اپنے معاشرے کے لیے, اپنے قرب و جوار کے لیے, اپنے ہمسایوں کے لیے کوشش کیجئے کہ اللہ کی مخلوق میں آپ اگر کسی کی مدد کر سکتے ہیں تو اس کی مدد ضرور کیجئے, اور کوشش کیجئے کہ اگر کوئی مستحق ہے آپ کی مدد کا, اللہ پاک نے آپ کو بہت سارے وسائل دے رکھے ہیں, تو آپ جس کو چاہیں, اور کوشش کیجئے کہ جو آپ کے خاندان میں سے ہیں, یہاں پر تو الحمدللہ شاید کسی کو اس طرح کی نہ تو مالی مدد کی ضرورت ہے نہ کوئی اخلاقی مدد کی ضرورت ہے, تو وہ ضرور کرنی چاہیے. تو جہاں جہاں آپ کے کوئی جاننے والے, آپ کے ملنے والے, آپ کے خاندان والے, اگر آپ کسی اپنے خاندان والے کی مدد کریں گے تو اس پہ آپ کو دو ثواب, ڈبل اجر ملے گا. ایک صلہ رحمی کا کہ آپ نے اپنے کسی رشتہ دار کی مدد کی ہے, اور دوسرا کسی مستحق کو مدد کرنے کا. تو اپنے بچوں پر زیادہ کنسنٹریٹ کیجئے. ہم میں سے اکثریت ہے جو انہوں نے بہت سارے سنگ میل ہیں جو عبور کر لیے ہیں, ہمارے پاس رہائشیں موجود ہیں, ہمارے پاس اچھا کھانا پینے کے لیے موجود ہے, ہمارے پاس الحمدللہ ہمارے بہت سارے ساتھی ہیں جو وہ ویل آف ہیں, ان کے پاس گاڑیاں اچھی ہیں, گھر اچھے ہیں, بینک بیلنس اچھا ہے. تو ہمیں دو چیزوں کا ضرور خیال رکھنا چاہیے, ایک آخرت کا کہ کل کا دن جب آئے تو ہم سرخرو ہوں اس میں, اس کے لیے محنت کرنی چاہیے, وہ ہمارا دین ہے. اور ہم نے دین کو فقط صرف نماز روزے پہ منحصر کر دیا, نماز اور روزہ دین کا ایک حصہ ہے, عبادات ہیں جو یہ صرف دین کا ایک حصہ ہے, اس کے علاوہ اخلاقیات بہت بڑی چیز ہے. اور اخلاقیات کے بارے میں سب سے پہلے سوال ہے جو یہ بھی کیا جائے گا کہ تمہارا اخلاق کیا تھا, تو ایک دوسرے کے ساتھ اچھے اخلاق سے ہم پیش آئیں, اور ہمارے جو معاملات ہیں اس میں ہم جتنے ہمارے پڑوسی ہیں ان کے ساتھ, ہمارے رشتہ دار ہیں ان کے ساتھ, اور یقیناً سب سے پہلے اپنے گھر کے ساتھ ہم اپنے گھر کا سب سے پہلے خیال رکھیں, اپنے پڑوسیوں کا خیال رکھیں, اپنے رشتہ داروں کا خیال رکھیں, اپنے دوستوں کا خیال رکھیں, اور جن کے ساتھ ہمارا کوئی ڈائریکٹلی تعلق نہیں بھی ان کے ساتھ بھی اگر ہم کوئی اچھائی کر سکتے ہیں تو میں سمجھتا ہوں یہ ہمارے لیے ضروری ہے. کہ مسلمان ہونے سے, عیسائی ہونے سے, یہودی ہونے سے, یا کوئی بھی اور کسی مذہب کا فالوور ہونے سے, سب سے پہلے ہم انسان ہیں. تو اللہ پاک نے ہم سب کو انسان پیدا کیا, تو بحیثیت مسلمان ہماری ذمہ داری ڈبل ہو جاتی ہے کہ ہم خود بھی اپنے آپ کو بھی اچھا کریں, اپنے گھر والوں کو اچھا کریں, اپنی اولاد کی تربیت اچھی کریں, اور اسی طرح ہم اگر کسی کی مدد کر سکتے ہیں تو وہ ضرور کریں, اور اگر کسی میں کوئی اچھائی ہے تو اس کا اظہار ہم بانگ دہل کریں, اس کا ہم محفلوں میں ذکر کریں کہ اس بندے میں یہ اچھائی ہے, اور اگر کسی میں کوئی کمی یا کوتاہی ہے تو اگر اس کی آپ تصحیح کرنا چاہتے ہیں, صرف تنقید نہ کیجئے, اس کی تنقیس نہ کیجئے, اس کو اکیلے میں بٹھا کر یا اس کو بلا کر اسے بتائیے بھائی یہ میرے خیال کے متعلق آپ کے متعلق یہ جو ہے چیز یہ اس طرح سے ہے, تو اس کی اگر آپ تصحیح کرنا چاہتے ہیں تو وہ اکیلے میں کیجئے, لیکن اگر آپ کسی کی تعریف کرنا چاہتے ہیں تو وہ لوگوں میں کیجئے, اس سے اس کا حوصلہ بڑھے گا. تو میں سمجھتا ہوں کہ ہمیں بحیثیت مسلمان ہماری ذمہ داری ہے کہ ہم اچھائی کو, ایک دوسرے کے ساتھ پیار اور محبت کو, ایک دوسرے کے احترام کو فروغ دیں.
1: شاہ صاحب آپ کا بہت شکریہ. شاہ صاحب آپ کا لمبا ٹائم اس لیے کہ اکثر ہم جب بہت سارے پروگراموں میں بیٹھتے ہیں تو آپ کو بھی دیکھتے ہیں اور دوسرے مہمانوں کو بھی دیکھتے ہیں, ہم بھی وہاں مہمان ہوتے ہیں, تو اکثر کہا جاتا ہے جی کہ جو ہے جی شاہ صاحب تلاوت کرے. تلاوت کرنے سے کوئی بڑا کوئی سعادت کا کام ہو سکتا ہے؟ دنیا میں نہیں ہو سکتا. تلاوت دعا مانگنا اس سے بڑی سعادت کسی کے نصیب میں آتی ہے. لیکن شاہ صاحب ہم یہ رکھ لیتے ہیں, یہ نہیں دیکھتے کہ ایک بندہ جو ہے اس کے پاس کہیں ڈائریکٹر ہے کسی فرم کا, کسی اور چیز کا بندہ کام کرتا ہے, بندہ کمون میں بیٹھا ہوا ہے, ممبر ہے, ڈپٹی میئر ہے, یہ اتنا تجربہ ہے, اور دن کے حوالے سے ہم ان سے وہ کام لیں, لیکن ہم کوشش کرتے ہیں جی یہ سید ہیں جی ان سے دعا منگوا لیں, شاہ صاحب سے تلاوت کروا لے. او بھائی 12 سال 14 سال 10 سال 9 سال ایک بندہ جس سسٹم میں بیٹھا ہوا ہے اس موقع کی مناسب سے ان سے تقریر کروائیں. ہم شاہ صاحب یہ ایک دعا منگوا لیتے ہیں تبرک کے طور پر, یہ سید ہے. شاہ صاحب معذرت ہے, یہ میں نے سوال کر دیا.
4: جی بالکل آپ کی بات درست ہے, مجھے بلکہ میں تو یہ کئی مرتبہ اس کا اظہار بھی کر چکا ہوں, عذرۂ تفنن میں نے یہ مزاحن یہ کہا بھی ہے کہ آپ نے تو مجھے صرف دعا والا مولوی بنا رکھا ہے کہ یا تو مجھ سے تلاوت کروائی جاتی ہے, بڑی اچھی بھائی, اس سے بہتر تو کوئی اور کام ہو نہیں سکتا. اور میں سمجھتا ہوں
1: مسئلہ میں دعا والا نہیں بناتے نا, یا دعا والے کو پیسے بھی دیتے ہیں, آپ کو پیسے نہیں دیے جاتے نا.
4: نہیں الحمدللہ مجھے دعائیں چاہیے، پیسے ہیں جو وہ میری کبھی انشاءاللہ نہ کبھی میری ڈیمانڈ رہی ہے نہ کبھی آئندہ ہوگی، تو بہرحال میرے لیے یہ اعزاز کی بات ہے کہ لوگ میرا اس میں الحمدللہ تمام احباب کا شکریہ ادا کرتا ہوں جو مجھے اس قابل سمجھتے ہیں، حالانکہ میں اپنے آپ کو شاید اس قابل نہیں سمجھتا، لیکن وہ صرف ایک وجہ سے کہ میں آقا علیہ الصلوۃ والسلام کی اولاد میں سے ہوں، مجھے اپنے بارے میں مجھے پتا ہے کہ میں کتنا نیک ہوں، لیکن وہ میری عزت اس وجہ سے کرتے ہیں اور مجھ سے دعا کرواتے ہیں۔ میں اس کی آپ کو ایک مثال دے دیتا ہوں، کل دو جگہ پہ میلاد شریف کا پروگرام تھا، تو وہاں پر مجھ سے بہت پڑھے لکھے بہت خوبصورت علم والے عمل والے مجھ سے بہتر عمل والے علماء وہاں پہ موجود تھے، تو لیکن دعا کے لیے وہاں پر بھی عیسائی میں بھی ہمارے ایک دوست ہے ان کے گھر پروگرام تھا، اس کے بعد
1: میری مطلب ہے کہ مجھے یاد میں نے آنا تھا، اسی بہانے ملاقات ہو جاتی میں نہیں آ سکا۔
4: جی جی، اور دوسرا کل غزوہ مسجد میں پروگرام تھا، تو الحمدللہ وہاں پر دو مفتیان کرام موجود تھے اور علماء کی ایک لمبی لائن موجود تھی، لیکن میں سمجھتا ہوں میں ان کا شکر گزار ہوں مفتی طارق امین صاحب کا کہ انہوں نے دعا کے لیے وہاں پر بھی انہوں نے مجھے کہا، میں نے انکار بھی کیا، میں نے کہا جی آپ خود مجھ سے بہت بہتر عالم دین ہیں، آپ پڑھے لکھے ہیں، مجھ سے زیادہ علم اور عمل والے ہیں، کسی اور سے کروا لیں۔ انہوں نے کہا نہیں جی دعا تم نے کرنی ہے۔ تو میں سمجھتا ہوں کہ جو لوگ مجھے یہ عزت دیتے ہیں اللہ پاک ان کو مزید عزت عطا فرمائے۔ مجھ میں کوئی ایسا کمال نہیں ہے رہے سر، نہ ہی کبھی میں نے اس بات کا کبھی کوئی کوشش کی ہے کہ میں اپنے آپ کو اس پہ یہ کہوں جی کہ، نہ کبھی میں نے ڈیمانڈ کی ہے کبھی کہ جی مجھ سے دعا کروائی جائے، یہ ان لوگوں کی محبت ہے جو مجھ سے دعا کرواتے ہیں، اللہ پاک ان کو اس محبت کا اجر عطا فرمائے۔ اور جیسے آپ نے کہا کہ یہ بات بالکل درست ہے، مجھے کبھی کبھی افسوس ہوتا ہے کہ میں اور بھی کام کر سکتا ہوں، آپ تلاوت اور دعا کے علاوہ بھی مجھ سے کوئی کام لے سکتے ہیں، جیسے آپ نے کہا مجھے موضوع بتائیں آپ، میں انشاءاللہ اللہ کو منظور ہوا تو میں وہاں پر کھڑے کھڑے اس پہ گفتگو کروں گا، مجھے تیاری کی ضرورت نہیں، مجھے یہ ٹائم نہیں مانگنا پڑے گا جی کہ مجھے 5-10 منٹ دیں تاکہ میں تیاری کر لوں، تو جہاں پر مجھے اور جس موضوع پہ آپ چاہیں آپ پولیٹیکلی ہو مذہبی ہو تو میں اویلیبل ہوتا ہوں انشاءاللہ۔ تو بہرحال میں سمجھتا ہوں آپ نے یہ اچھی ایک رائے سب نقطہ اٹھایا ہے، لیکن بہر دیگر میں اپنی بات کو اس بات پہ ختم کروں گا جہاں سے یہ بات شروع ہوئی تھی کہ الحمدللہ اس دفعہ آپ کو جو اعزازی شیلڈ دی گئی ہے اس پہ بہر دیگر آپ کو مبارکباد پیش کرتا ہوں، اور بلکہ میری امبیسڈر صاحب سے بھی اس بارے میں مختصراً گفتگو ہوئی تھی، میں کوشش کروں گا ان کے ساتھ مزید اس کو الیبوریٹ کروں کہ الحمدللہ اس سال پاکستانیوں کے حصے میں ایک تو صدارتی ایوارڈ ہے جو وہ بھی آیا ہے، اور امبیسی سے آپ کو بھی یہ شیلڈ دی گئی ہے، یہ ایک الگ موضوع ہے، لیکن میں نے امبیسی صاحب سے یہ بھی گزارش کی ہے جی کہ اس طرح کی جو اعزازی شیلڈز ہیں اس سے حوصلہ افزائی ہوتی ہے، اور انہوں نے میری بات سے اتفاق کیا کہ بالکل ایسی بات ہے، اور میں امید کرتا ہوں اور میں امبیسی کو باقاعدہ طور پر میرے ذہن میں ایک آئیڈیا ہے کہ میں لکھ کے بھیجوں گا، گزارش کروں گا امبیسی سے، جو کہ وہ ہمارے نمائندے حکومت پاکستان کے نمائندے، نہ وہ ہم سے الگ ہیں نہ ہم ان سے الگ ہیں، تو میں ان سے ضرور گزارش کروں گا کہ ہر سال کسی بندے کو آپ چن لیں، اس کی وہ جرنلسٹ ہو سکتا ہے، وہ کوئی ٹیچر ہو سکتا ہے، وہ کوئی ڈاکٹرز میں سے ہو سکتا ہے، وہ کوئی بھی ہو سکتا ہے، وہ کوئی پولیٹیشین ہو سکتا ہے، کوئی ایسا بندہ جس کی کمیونٹی کے لیے خدمات ہیں، اس کو آپ سال میں آپ 2-3 لوگوں کا نام لکھیں، پھر ان میں سے کمیونٹی سے ان کے متعلق آپ رائے شماری لے لیں، کمیونٹی اگر جس کو بہتر سمجھتی ہے وہ اس کو یہ احساس ہے یہ ضرور دینا چاہیے۔ جہاں تک وہ صدارتی ایوارڈ کے متعلق ہے، وہ تو امبیسی نے جس کو نامینیٹ کرنا وہ تو اسی نے، وہ تو چونکہ اس کا میکانزم اس طرح کا امبیسی ریکمینڈ کرتی ہے یہاں سے، تو پھر وہاں پہ جو پروسیس ہے اس میں سے گزر کے تو صدارتی ایوارڈ کسی کو ملنا ہے تو وہ تو اس کا طریقہ ہی الگ ہے، وہ تو کمیونٹی سے تھوڑا ہی پوچھا جاتا ہے جی کہ آپ کس لوگ کو سمجھتے ہیں، کس کو سمجھتے ہیں کہ کون اس کا حقدار ہے، وہ ان کی ثوابدید ہے امبیسی، تو وہ انہیں کرنے دیں، اور جو یہاں پر لوگ ہیں میری یہ گزارش ہوگی امبیسی سے، اور امبیسی صاحب کو میں لکھ کے بھی بھیجوں گا، اگر موقع ملے گا میں ان سے گفتگو بھی کروں گا اس پہ، کہ میں سمجھتا ہوں کہ یہ ایک اچھی روش ہوگی، کہ الحمدللہ مجھے بڑی خوشی ہوئی کہ اس دفعہ ہماری امبیسی نے یہ دو کام جو کروائے، میں ان کو بھی مبارکباد پیش کرتا ہوں کہ کم از کم دو پاکستانیوں کو، ایک سکندر صدیق صاحب کو بھی اس دفعہ صدارتی ایوارڈ ملا، اور کل یعنی جمعے والے دن 14 اگست کو آپ کو یہ جو اعزازی شیلڈ دی گئی ہے، مجھے اس پہ خوشی ہے کہ یہ جو شروعات ہوئی ہیں، میں امید کرتا ہوں کہ اس کا تسلسل برقرار رہے گا اور آئندہ ہر سال کسی نہ کسی شخص کو اس طرح کی اعزازی شیلڈ ملے گی. اور میں سمجھتا ہوں یہ پاکستانیوں کے لیے، یہ کسی غیر ملکی کے لیے تھوڑی ہے، تو جس کو بھی ملے ہمیں خوشی کا اظہار کرنا چاہیے. ہے تو پاکستانی نا، جس کو بھی ملے گی. تو میں امید کرتا ہوں کہ انشاءاللہ جب بھی میری گفتگو ہوگی ان سے تو میں اس پہ مزید بات کروں گا کہ اس کو ہر سال اس طرح کا کوئی اعزازی، جس کو آپ